26 जुन 27 तारीख कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। यात्रामा संचित धन खर्च हुने जोखिम छ। आमदानी भन्दा खर्च बढ़नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गरेमा तपाईँको प्रगति हुनेछ। वृष राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। राजनैतिक क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बढ़नेछ। श्रमको मूल्य मिल्नेछ। मिथुन राशि, सानो कामले पनि मनमा उत्साह बढ़नेछ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा सचेत बन्नुपर्ने समय छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा थप मेहनत गर्नुपर्ने समय रहेको छ। कर्कट राशि, तपाईँको आजको दिन सामान्य रहेको छ। आमदानीको स्रोत बलियो बनेको छ। संकटमा साथीको साथ मिल्नेछ। योजना सार्वजनिक नगरी काम गर्नु राम्रो हुनेछ। हरेक क्षेत्रमा गोपनीयता सुरक्षित गर्नुपर्नेछ। काममा उत्साह मिल्नेछ। सिंह राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। संचित धन खर्च हुनेछ। अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। तपाईँ आज राजनीति नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। कन्या राशि, तपाईँका लागि आजको दिन राम्रो रहनेछ। कृषि क्षेत्रको व्यापारबाट फाइदा हुनेछ। स्वदेशमा आमदानीका स्रोत पत्ता लाग्ने देखिन्छ। परिवारभित्र तपाईँको कामको प्रशंसा हुनेछ। तुला राशि, प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। शिक्षामा थप मेहनत गर्नुपर्ने देखिन्छ। वृश्चिक राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। मन प्रसन्न रहनेछ। कामबाट सन्तुष्ट मिल्नेछ। श्रमको प्रतिफल प्राप्त हुने योग रहेको छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा थप मेहनत गरेमा ठूलो उपलब्धि हात लाग्नेछ। धनु राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। तपाईँले खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। सम्पत्तिका पछाडि लाग्दा सहकर्मीले छोड्नेछन्। शिक्षाको क्षेत्रमा देखिएको अल्छीपनले घाटा हुनेछ। श्रमको मूल्य भने मिल्नेछ। मकर राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। आज तपाईँका लागि शुभ ग्रहको बहुमत छ। आमदानीका दृष्टिले दिन शुभ छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। श्रमको मूल्य प्राप्त हुनेछ। मेहनतको फल मिठो हुनेछ। कुम्भ राशि, मान सम्मान बढ़नेछ। संकटमा तपाईँको सुझबुझका कारण विपक्षीको साथ मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। आज कम बोल्नु उपयुक्त हुनेछ। कामको मूल्याङ्कन हुँदा मनमा उत्साह बढ़नेछ। मीन राशि, तपाईँको आजको दिन राम्रो रहेको छ। बौद्धिक व्यक्तिबाट भेट हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। परिवारको साथ र सहयोग बढ़नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। शिक्षामा मेहनत गर्दा प्रगति प्राप्त हुनेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
4: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
5: फुकै खाए सारै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भने अपाकै।
6: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
6: सधैँझै यही आउँदो असार 13 गते दोस्रो शनिबार
7: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओजी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू
7: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
6: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
7: कपाल झर्ने समस्या
6: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
7: टाउको तथा शरीरको चाया
6: बुढेसकालमा छाला चिलाउने रोग
7: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
6: छाला तथा यौनाङ्गमा आउने मुसा
7: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
6: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार दुलेगौडा।
8: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
9: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटुरोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: लक्षित समूहहरू
9: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू
8: मुटुको बाथरोग
9: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू
8: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू
9: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू
8: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू
9: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू
8: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू
9: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू
8: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने छाती दुख्ने र भारी हुने श्वास फेर्न गाह्रो हुने बिरामीहरू
9: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू
8: पेसमेकर सम्बन्धीका बिरामीहरू
3: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493 552-494 र 582-778।

0: 103 थोपलो 8 अंतर्मन को आवाज
1: सेक्शन 1 स्टूडियो टाइटल
2: अहिले बिहानको 6 बज्यो
3: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98163 95301
4: PC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: साल असार मसान्त भित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: It's a goal! Himstar Gold! Harek World Cup Singh, yo World Cup ni garo celebrate! Mili Sabai Generation! Himstar TV Kharid Garna Paun Hos, 32% Samma ko cashback! World Cup 2026 ko TV Season Pass, pra ek barsa ko net TV Pack! Sartharu Lago Hune Chan! Himstar TV, uhi celebration, Harek Generation!
9: Himstar, for a complete home.
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
11: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका
12: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
13: काया कैरनमा अब खबरको सिलसिला अस्त व्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा नयाँ नेतृत्व चयन भएको छ पार्टी सभापतिमा रवि लामिछाने र उपसभापतिमा सुडिम वागले निर्विरोध निर्वाचित हुनुभएको छ अरू पदाधिकारी र केन्द्रीय सदस्य मतदानबाट चुनिएका छन् महिला उपसभापतिमा सोभिता गौतम विजय हुनुभएको छ महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ खुलासह महामन्त्रीतर्फ असीम शाह र हरि ढकाल निर्वाचित हुनुभएको छ महिला सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित हुनुभएको छ तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशनमा छैटौं दिन हिजो मात्र पदाधिकारीका लागि चुनाव भएको थियो पदाधिकारीको मतदानमा 1289 प्रतिनिधि मात्र सहभागी थिए केन्द्रीय सदस्यका लागि बुधबार मध्यराती 12 बजेदेखि बिहिबार 12 बजेसम्म मतदान गरिएको थियो जसमा 2959 जना सहभागी थिए कुल महाधिवेशन प्रतिनिधि संख्या भने 3859 थियो बन्द सत्र र निर्वाचन प्रक्रिया पटक पटक प्रभावित हुँदा बढ़दो खर्च र अन्यलका कारण धेरै प्रतिनिधि पदाधिकारीका लागि मतदान नगरी घर फर्किएका थिए कतिपय प्रतिनिधि केन्द्रीय सदस्यका लागि समेत मतदान नगरी घर लागेका थिए त्यही कारण करिब एक तिहाई प्रतिनिधिको मतदानबाट पदाधिकारी चयन गरिएको छ रासोपाको पहिलो महाधिवेशन व्यवस्थापनका हिसाबले अस्तव्यस्त देखियो पहिलो महाधिवेशन मार्फत राजनीतिमा फरक संस्कार र शैली स्थापना गर्ने दावी गरेको पार्टीको अधिवेशनमा आन्तरिक लोकतन्त्रको अभाव पुरानै दलको झल्को दिने प्रचार शैली अघोषित समूहगत अभ्यास लगायतका कारण आलोचना समेत भयो बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीति प्रतिवेदन पेश गरेपछि प्रतिनिधिहरूबीच छलफल नै गराइएन करिब 7 सेकेण्डमै ताली बजाएर पारित गरियो आन्तरिक लोकतन्त्र अरू पार्टीमा झैं कुण्ठित गरियो भन्दै आलोचना भयो नेताहरूले भने समय अभावका कारण छलफल गर्न नसकिएको बताएका छन् पार्टीको अर्थ राजनीतिक दस्तावेजमा प्रदेश सभा खारेजी र स्थानीय तह कटौती जस्ता संवेदनशील विषय समावेश थिए तर विषयमा सुदूरपश्चिम मधेस र कर्णालीका प्रतिनिधिले आफ्नो फरक मत राख्न पाएनन् नयाँ पुस्ताका राजनीतिक विश्लेषक नवीन तिवारीका अनुसार रासोपालाई यो अधिवेशन मार्फत अरू दललाई नयाँ राजनीतिक संस्कारको सन्देश दिने अवसर थियो तर रासोपाले त्यो अवसर गुमाएको छ अनुभवका कारण केही कमजोरी भएको स्वीकार गर्दै आउँदो महाधिवेशनबाट सुधार गर्ने राष्ट्रपा सभापति रवि लामिछानेले प्रतिबद्धता जनाउनु भएको खबर कान्तिपुरले लेखेको छ।
14: राष्ट्रपा महाधिवेशनपछि विपक्षी दलहरूको खबर, पुराना दलहरूले सरकार विरूद्ध मोर्चाबन्दीको तयारी थालेका छन्। राष्ट्रपा नेतृत्वको सरकारले विभिन्न आरोपमा पुराना दलका नेता कार्यकर्ता तथा व्यवसायीहरू पक्राउ गर्न थालेपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र मधेसवादी दलहरूले मोर्चा बनाउने तयारी थालेका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार विरूद्ध पुराना दलहरूले संयुक्त मोर्चा बनाउने तयारी थालेको खुलासा गर्नुभएको हो। नेकपा कोशी प्रदेशको विराटनगरमा हिजो आयोजित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो। सरकार विरूद्धको आन्दोलनका लागि मोर्चाबन्दी गर्न कांग्रेस, एमाले, मधेसवादी दलका नेताहरूसँग आफूले कुराकानी गरिरहेको उहाँले बताउनुभयो। सरकार विरूद्ध लड्न सबै दलका नेता संयुक्त मोर्चाबन्दीका लागि सकारात्मक हुनुहुन्छ। प्रचण्डले भन्नुभयो, यसै विषयमा विराटनगरमा कांग्रेस नेता डाक्टर शेखर कोइरालासँग पनि छलफल गरिएको उहाँले बताउनुभयो। हिजो नै नेपाली कांग्रेसका नेता डाक्टर कोइरालासँग विराटनगरमा रहेको उहाँकै निवासमा पुगेर सरकार विरूद्ध संयुक्त मोर्चाबन्दी गर्ने विषयमा प्रचण्डले छलफल गर्नुभएको थियो। सरकार विरूद्ध मोर्चा कस्दै विपक्षी शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
13: नेपालको कूटनीतिक इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धा मार्फत राजदूत छनौट गर्ने सरकारी प्रयासप्रति आकर्षण देखिएको छ। 13 देशका लागि राजदूत बन्न करिब 2700 जनाको आवेदन परेपछि अब सरकारसँग राष्ट्रिय हित प्रभावकारी रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न सक्ने योग्य, सक्षम र अनुभवी व्यक्तित्व छनौट गर्ने अवसरसँगै नियुक्ति प्रक्रिया निष्पक्ष, पारदर्शी र विवादरहित बनाउने परीक्षा पनि छ। भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अस्ट्रिया, बहराइन, बंगलादेश, मलेसिया, ओमान र साउदी अरेबिया 13 देशका लागि राजदूतको लागि आवेदन मागिएको हो। आवेदन मागेका बाहेक जापान, स्पेन, जर्मनी, रूस, कतार र श्रीलंका पनि राजदूत छैनन्। साउनदेखि इजिप्ट, बंगलादेश, म्यानमार, ब्राजिल सहित 7 देशका लागि राजदूतको कार्यकाल सकेर फर्किँदैछन्। राजदूत बन्न करिब 2700 दौड़, खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय नयाँ पत्रिकामा खबर छ।
14: राजदूतपछि राहदानीको विषय, भ्रष्टाचार मुद्दामा मुछिएको जर्मन कम्पनीले आपूर्ति गरेका 5,00,000 नयाँ राहदानी वितरण गर्ने कि नगर्ने भन्नेमा सरकार अन्यलमा देखिएको छ। जर्मन कम्पनीले आपूर्ति गरेका ती राहदानी भ्रष्टाचार मुद्दापछि उत्पन्न कानूनी र राजनैतिक अन्यलका कारण प्रयोगविहीन अवस्थामा थन्किएका छन्। राहदानी विभागसँग अहिले 45,000 भन्दा कम राहदानी मात्र मौजदात छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी अर्थात ई पासपोर्ट खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा असार 8 राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल तथा जर्मनीका दुई कम्पनी भेरिडोस जीएमबीएच र म्युहबाउरका नेपाल स्थित प्रतिनिधिसहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसयता पासपोर्ट वितरणमा समस्या देखिन थालेको हो। मुद्दाकै कारण सरकार भेरिडोसले आपूर्ति गरिसकेका राहदानी पनि वितरण गर्न हिचकिचाइरहेको छ। उता सन् 2010 नेपाललाई राहदानी आपूर्ति गर्दै आएको फ्रान्सेली कम्पनी आइमिडिमिया भने केही महिनाभित्रै नेपालबाट बाहिरिने तयारी छ। दैनिक 5,000-6,000 राहदानी आवेदन परिरहेको अवस्थामा तत्कालीन सरकार खोज्ने समय पनि तत्कालीन समाधान खोज्ने समय पनि सकिँदै गएको छ। मौजदात गर्दै गएपछि राहदानी विभागले दैनिक वितरण गर्दै आएको पासपोर्टको संख्या पनि घटाएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
13: काया कैरनमा बर्ड फ्लू मानिसमा सर्ने सम्भावना कतिको हुन्छ भन्ने बारे संक्रामक रोग विशेषज्ञ सँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिँदै कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ़ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क,

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ. बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले अस्त व्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन सरकार विरूद्ध मोर्चा कस्तै विपक्षी राजदूत बन्न करिब 2700 दौड़ खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्यूल लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी खबर. समयमै मनसून सक्रिय नहुँदा यो वर्ष असार 12 अर्थात हिजोसम्म देशभर 11.33% मात्र धान रोपाई सकिएको छ. विगतमा जस्तै यसपालि पनि समयमै पानी नपर्दा देशभरका किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि विभागले जनाएको छ. विभागको तथ्याङ्क अनुसार हिजोसम्म सबैभन्दा धेरै कर्णाली प्रदेशमा 22.8% रोपाई सकिएको छ. तर कर्णालीमा सबैभन्दा कम धान खेती हुने क्षेत्रफल छ, त्यसैले त्यहाँ थोरै रोपाई हुँदै पनि प्रतिशतको आधारमा अन्य प्रदेशमा भन्दा बढ़ी देखिएको हो. जलवायु परिवर्तनको बढ़दो असरका कारण समयमै पर्याप्त मनसून नहुने परिवृत्ति बढ़दै गएपछि कृषि अनुसन्धान परिषद नार्कले सुक्खा सहने धानको जात विकास गर्न थालेको छ. नार्कले सुक्खा 1, 2, 3, 4, 5, 6 डुबान सहन सक्ने साबा मनसुली सब 1 र सिहराङ सब 1 तथा सुक्खा र डुबान दुवै सहन सक्ने बौगुडी 1 र 2 जात विकास गरी किसान स्तरमा प्रयोग गर्न प्रोत्साहन गरिरहेको जनाएको छ. यसैबीच विगत 6 वर्षमा 82,000 हेक्टर खेतीयोग्य जमीनमा रहेको छ. कृषि विभागका अनुसार आर्थिक वर्ष 76-77 आर्थिक वर्ष 82-83 82,043 हेक्टर खेतीयोग्य जमीन घटेको हो. धानको उत्पादन भने सामान्य बढ़ेको तथ्याङ्कले देखाएको छ. तीव्र शहरीकरण औद्योगिकरण जग्गाको खण्डीकरण बसाई सराई बाँझो जग्गा बढ़दै जानु सिंचाईको अभाव र जलवायु परिवर्तन बढ़दो वैदेशिक रोजगारीको प्रवृत्तिले जनशक्ति अभाव हुँदा खेतीयोग्य जमीन क्रमशः घट्दै गएको विभागले जनाएको छ. कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मी जमीन बाँझो छोड्ने क्रम बढ़दै जाँदा खेतीयोग्य जमीन घट्दै गएको बताउनुहुन्छ. खेतीयोग्य जमीन बाँझै छाडेर आन्तरिक बसाई सराईसँगै विदेश जाने क्रम बढ़दै गएकाले पनि वर्षेनी खेतीयोग्य जमीन घट्दै गएको उहाँको भनाई छ. देशमा वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि अहिलेको उत्पादनको आधारमा करिब 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ. माग अनुसार उत्पादन नहुनु उपभोक्ताको खाने बानीमा आएको परिवर्तनसँगै मसिनो तथा बासनादार चामलको माग बढ़दा धान तथा चामलको आयात बढ़दै गएको तथ्याङ्कले देखाएको छ. आजका सबै जसो पत्र पत्रिकाले यी खबर छापेका छन्.
2: नेपालमा बर्ड फ्लू अब आकस्मिक महामारी मात्र नभई हरेक केही वर्षमा दोहोरिने मौसमी चुनौती जस्तै बन्दै गएको छ. यसले लामो समयदेखि किसान ठूलो मारमा पर्दै आएका छन्. 2065 सालदेखि अहिलेसम्म पछिल्ला 3 वर्ष बाहेक निरन्तर जस्तै देखिँदै आएको यो रोगले 18 वर्षको अवधिमा 34 लाख भन्दा धेरै पंक्षी र 55 लाख भन्दा बढ़ी अण्डा नष्ट हुँदा किसानलाई ठूलो क्षति भएको छ. यसले सरकार पोल्ट्री व्यवसायी तथा किसानलाई बर्ड फ्लू विरूद्ध गम्भीर पूर्व तयारीमा जुट्नुपर्ने भएको छ. यो क्षेत्रमा लामो समयदेखि कार्यरत पशु चिकित्सक मणिप्रसाद सापकोटा अब गम्भीर तयारीमा नलागे किसानको थप क्षति हुने बताउनुहुन्छ. 2082 चैतदेखि शुरू भएको पछिल्लो प्रकोपले मात्रै 11 जिल्लामा ठूलो क्षति पुर्याएको छ भने पशु पंक्षी स्वास्थ्यसँगै जनस्वास्थ्य जैविक सुरक्षा र अर्थतन्त्र प्रभावित बनेको उहाँले उल्लेख गर्नुभयो. पछिल्लो पटक देखिएको बर्ड फ्लूका कारण कम्तीमा 6 लाख कुखुरा 10 लाख अण्डा र 2 लाख किलो दाना नष्ट गरिएको पशु विभागले जनाएको छ. बर्ड फ्लूको सबैभन्दा ठूलो असर लेयर्स कुखुरा पालक किसानले भोगिरहेका छन्. नेपालमा करिब 50 लाख लेयर्स कुखुरा पालिएकोमा पछिल्लो संक्रमणका कारण 7 लाख लेयर्स कुखुरा मरेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो. काठमाडौँ उपत्यका सहितका विभिन्न ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको हो. यो रोग कुखुरा र हाँस लगायतका पंक्षीहरूमा छिटे फैलिने अति संक्रामक रोग हो. बर्ड फ्लू मान्छेमा सर्छ कि सर्दैन अनि मासु र अण्डा खान हुन्छ कि हुँदैन भन्ने पनि धेरैलाई अन्यूल छ. यसबारे साथी सम्झना महर्जनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुरोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ.
4: यो कुखुराबाट मानिसमा सर्ने गरे तापनि त्यति सहज रूपमा अथवा एकदम व्यापक रूपमा सरेको चाहिँ पाइएको छैन, मानिसबाट मानिसमा व्यापक रूपमा सरेको पनि पाइएको छैन। त्यति सहज रूपमा सरेको जस्तो नदेखिए तापनि सरिसकेपछि र वास्तवमा लक्षण देखिसकेपछि यसको मृत्यु दर उच्च भएको हुनाले हाम्रो लागि चाहिँ अलिकति चिन्ताको विषय रहेको चाहिँ हामीले पाउँदछौ।
5: केही गरी बर्ड फ्लू मानिसमा छ भने लक्षण चाहिँ के देखिन्छ?
4: बर्ड फ्लूको लक्षण चाहिँ सामान्यतया जुन मौसमी रुगाखोकीमा हामीले देख्छौँ त्योभन्दा खास फरक हुँदैन। उही रुगाखोकी, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, जिउ दुख्ने, कसैकसैलाई पखाला लाग्ने, ज्वरो आउने, यी कुराहरूले हुन्। तर हाम्रो फोक्सोको यो तल्लो भाग भनौँ कडाखाको निमोनिया गराउन सक्ने क्षमता यसमा भएको हुनाले अहिले चाहिँ 50% भन्छौँ मानिसको चाहिँ मृत्यु भएको हाम्रो तथ्याङ्क भएको हुनाले गर्दाखेरि नै अब बर्ड फ्लूलाई चासोका साथ हामीले हेर्ने गरेको चाहिँ पाउँदछौँ।
5: पछिल्लो समयमा जुन ठाउँमा बर्ड फ्लू देखिएको
4: छ लक्षण चाहिँ सामान्यतया जुन मौसमी रुगाखोकीमा हामीले देख्छौँ त्योभन्दा खास फरक हुँदैन। उही रुगाखोकी, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, जिउ दुख्ने, कसै कसैलाई पखाला लाग्ने, ज्वरो आउने यी कुरा

0: पनि डराउने त्यो विषयमा चिन्ताहरू भएको पनि देखिन्छ। केमा सावधानी अप्नाउने त्यो क्षेत्रका मानिसहरूले?
1: तपाईँ हामीले एकदमै आत्तिनुपर्ने अवस्था होइन। एक पटक निर्मूलीकरण गरिसकेपछि त्यो ठाउँबाट हिँड्ने नहुने, त्यहाँ जाने नहुने भन्ने केही पनि होइन। क्लोज कन्ट्याक्ट भन्छ नजिकको, जस्तो उदाहरणको लागि कृषक भयो, कुखुराहरू ढुवानी गर्ने समूह भयो, बिक्री वितरण गर्ने जो एकदमै लामो समय कुखुरा हाँसको नजिक रहने छ, त्यस्तै बच्चालाई काम गर्ने उहाँहरूको हकमा यो जोखिम पक्कै पनि छ। त्यसमा पनि अब तपाईँ हामी झन् निर्मूलीकरण गरेको ठाउँबाट हिँड्ने नहुने कतै के होला कि भने डराउनु पनि तपाईँ हामीले चिन्ता या त्यो खालको मनमा कुरा लिनै हुँदैन भन्ने मेरो सुझाव नै छ।
0: अब यो बेला चाहिँ विशेष गरेर अब अण्डा मासु खान मिल्छ कि मिल्दैन भन्ने चिन्ता पनि छ, र कुखुरा मासु, हाँसको मासु र अण्डा चाहिँ खानै नमिल्ने हो, अथवा के गर्नुपर्छ यो बेला?
1: पक्कै पनि यो बारेमा जानकारी हुनु पनि जरुरी छ जस्तो चाहिँ मलाई लाग्दछ। प्रमुख आहार मध्येमा कुखुराको मासु नि पर्छ र सँगसँगै प्रोटिनको मुख्य स्रोत नै भन्ने गरिन्छ, अण्डा पनि पर्छ, कुखुराको हाँसको अण्डाहरू हामीले प्रयोग मजाले गर्न सक्छौँ। यसमा तपाईँहरू कोही पनि चिन्तित हुनुपर्ने अवस्था छैन। सतर्कता अप्नाउनु पनि एउटा मात्र स्रोत पर्छ, त्यो भनेको चाहिँ राम्रोसँग पकाएको हुनुपर्छ। अब कतिपयले हुन त अब हाफ बोइल खाने अण्डा यस्तो कुराहरू पनि छन्, तर त्यो होइन। अण्डालाई पनि हामीले राम्रोसँग पकाऊ, मासुलाई पनि राम्रोसँग पकाऊ। अब यो भन्दै गर्दाखेरि खास गरी चाहिँ भाइरस कम्तीमा नि 70 डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुग्यो भने त्यसले गर्दाखेरि यो निस्क्यो, त्यसले गर्दाखेरि चाहिँ तपाईँ हामीले जुन खाने मासु या अण्डा राम्रोसँग पकाएको छैन मजाले ढुक्क भएर खान सक्नुहुन्छ। म अहिले पनि डेली नै अण्डा खाने गर्छु र म ढुक्कसँग खान्छु, किन भन्दाखेरि मैले राम्रोसँग पकाएको छु। त्यसले गर्दा यो यस्तो कुराहरूमा तपाईँहरू आत्तिनुपर्ने अवस्था चाहिँ म केही पनि देख्दिनँ। कुखुराको मासु राम्रोसँग पकाएर खानुहोस्, अण्डा राम्रोसँग उमालेर राम्रोसँग पकाएको अण्डा खानुहोस्, तपाईँहरूलाई त्यहाँबाट बर्ड फ्लू लाग्दैन, तपाईँहरू ढुक्क हुनुहोला।
0: जो चाहिँ एकदमै क्लोज कन्ट्याक्टमा हुन्छ र विशेष जोखिम पनि हुन्छ नि बर्ड फ्लूको, उहाँहरूलाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ?
1: व्यक्तिगत सरसफाइलाई विशेष ध्यान दिनुहोस्, मास्क लगाउनुहोस् र हामीले जुन फ्लूहरूमा जसरी बस्ने उपायहरूको बारेमा कुराकानी गर्छौँ, मास्क लगाउने, हात साबुन धुने, यही कुराहरू चाहिँ तपाईँहरू यदि अवलम्बन गर्नुभयो भने
2: उहाँ हुनुहुन्थ्यो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। सगरमाथा 12 पटक र माउन्ट केटु 7 पटक आरोहण गरिसक्नुभएका युवा पर्वतारोही सिद्धि घिसिङ 8 पटक माउन्ट केटु आरोहण गर्न गएको हप्ता पाकिस्तान पुग्नुभयो। सगरमाथा, आमा दब्बलम, इब्रस र किलिमन्जरो आरोहण पूरा गरिसक्नुभएका पासाङ शेर्पा र सगरमाथा, लोत्से, मकालु र आमा दब्बलम आरोहण गरिसक्नुभएका फुरा शेर्पा पनि नाङ्गा पर्वत र माउन्ट केटुमा इतिहास बनाउन पाकिस्तान पुग्नु भएको छ।

0: मात्रै होइन, यति बेला नेपालमा वसन्तकालीन आरोहण बन्द भएसँगै फुर्सदिला भएका शेर्पा आरोही तथा पथ प्रदर्शक नेपालमा आरोहणको सिजन सकिने बित्तिकै देश बाहिरका 8000 मिटर भन्दा अग्ला हिमालमा डोरी टाँग्न र आरोहीलाई सघाउने कामका लागि युरोप, अमेरिका र पाकिस्तान जस्ता गन्तव्यमा पुगेका छन्। नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्र बहादुर लामाले नेपालमा आरोहण सकिएपछि विदेशमा हिमालमा आरोहण गर्न जाने क्रम पहिलेदेखि नै प्रचलनमा रहे पनि पछिल्लो समय कामकै खोजीका लागि विदेशी नै पर्वतारोही र पथ प्रदर्शकको संख्या वर्षेनी बढ्दै गएको बताउनुभयो। सगरमाथा, लोत्से, मकालु लगायतका हिमाल आरोहणका लागि बाटो बनाउने, डोरी टाँग्ने काममा संलग्न आइसफल डाक्टरदेखि भरिया र अनुभवी पथ प्रदर्शकका रूपमा आरोहणमा सहजीकरण गर्दै आएका सक्रिय युवा काम र रोजी रोटीकै लागि बाह्य देश पुग्ने गरेका उहाँले बताउनु भएको छ। विदेशमा आरोहण गर्दै नेपाली शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर, भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 3,360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकास सहित देशका विभिन्न भाग प्रभावित भएका छन्। घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ। सयौंको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन्। यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो, तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन्। गुगलको एन्ड्रोइड र एप्पलको आईओएस दुवैमा सरकारबाट भूकम्प, बाढ़ी पहिरो जस्ता संकटकालीन सूचना देखाउने विकल्प छ।
0: अब खेल खबर, फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई 4-1 गोलले पराजित गरेको छ। लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बन्दै नकआउट चरणमा पुगेको हो। यो समूहबाट साबिक उपविजेता फ्रान्ससहित नर्वे यसअघि नै नकआउट चरणमा पुगिसकेका थिए। गैरातीको खेल समूह विजेता बन्नका लागि निर्णायक थियो। यो खेलमा फ्रान्सका उस्मान डेम्बेले ह्याट्रिक गरे। उनले खेलको 7 20 र 32 मिनटमा गोल गरे। त्यस्तै फ्रान्सका लागि डिजायर डोएले दोस्रो हाफको समयमा एक गोल थपे। नर्वेका थेलो आस्कारले एक गोल फर्काए। नर्वेले यो खेलमा एर्लिङ हालाण्डलाई विश्राम दिएको थियो। यो विश्वकपमा यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानाडाका जोनाथन डेभिडले ह्याट्रिक पूरा गरेका थिए। विश्वकप फुटबलमा गैराती नै भएको अर्को खेलमा सेनेगलले इराकलाई 5 गोल अन्तरले हराएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा छ। गोल अन्तर सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट 8 टोली मध्ये एक बन्ने सम्भावना छ। यसका लागि अरू नतिजामा भर पर्नेछ। सेनेगल विश्वकप फुटबलमा एकै खेलमा 5 गोल गर्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। समूह आईको इराक बाहिरिएको छ। विश्वकप फुटबलमा अहिले समूह एचका दुईवटा खेल भइरहेका छन्। अमेरिकाको हस्टन रंगशालामा नवप्रवेशी केप भडेर साउदी अरब तथा मेक्सिको ग्वाडालजारा रंगशालामा उरुग्वे र स्पेनले खेलिरहेका छन्। अहिले खेलको 38 मिनट चलिरहेको छ र केप भर्डे तथा साउदी अरेबिया, उरुग्वे र स्पेनले अहिलेसम्म गोलरहित बराबरी खेलिरहेका छन्। तालिकामा स्पेन 4 अंकसहित शीर्ष, समान 2 अंकसहित उरुग्वे दोस्रो तथा केप भर्डे तेस्रो र 1 अंकसहित साउदी अरब पुछारमा छ। त्यस्तै अहिले बिहान पाउने 9 बजे समूह जीका दुई खेल हुँदैछन्। क्यानाडाको बीसी प्लेस भ्याकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरानले खेल्दैछन्। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष, समान 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुछारमा रहेको छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा, मनसून भित्रिएको एक हप्ता भन्दा बढ़ी भइसक्दा समेत अझै सक्रिय हुन सकेको छैन। राम्रोसँग पानी नपर्दा गर्मी बढ़ेको छ। गैराती पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भेग तथा मध्य प्रदेशका थोरै ठाउँमा, बागमती गण्डक र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा आज पनि तातो लहर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति कोशी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
0: भारतले नेपालबाट आयात हुने चियाको 20% खेपमा अनिवार्य नमूना परीक्षण गर्ने व्यवस्था यथावत राखेको छ, जसले नेपाली चिया निर्यात अझै सहज हुन सकेको छैन। सरकारी आश्वासनपछि झापा र इलामका बन्द चिया उद्योग भने पुनः सञ्चालनमा आएका छन्। चिया उद्योग खुले पनि निर्यात अन्यलमै रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: विश्वविद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या वर्षेनी बढ़दै गएको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि 7,00,000 49,392 विद्यार्थी भर्ना भएका छन्। उच्च शिक्षा प्रदान गर्ने विश्वविद्यालय र प्रतिष्ठानको संख्या पनि बढ़ेर 30 पुगेको छ। देशभर आंगिक र सम्बन्धन प्राप्त गरी 1608 क्याम्पस रहेका खबर कान्तिपुरले लेखेको छ।
0: परम्परागत रूपमा सीमापार व्यापार गर्दै आएका दार्चुलाको व्यास गाउँपालिका क्षेत्रका व्यापारी चीनको तिब्बत ताक्लाकोट पुगेका छन्। मौसमी व्यापारका रूपमा भए पनि स्थानीय बासिन्दाले पुस्तौंदेखि ताक्लाकोटमा व्यापार गर्दै आएका छन्। यस वर्ष पहिलो पटक दार्चुलाबाट व्यापारिक टोली ताक्लाकोट पुगेको स्थानीय प्रशासनले जनाएको छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि छुट्टै आचार संहिता ल्याएको छ।
0: एमालेसँग संसद र सड़क दुवै मोर्चामा मिलेर अघि बढ़ने सार्वजनिक अभिव्यक्ति दिएका नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार भोलि काठमाण्डुमा लामो समयपछि एउटै मंचमा देखिँदै हुनुहुन्छ।
1: र जघन्य तथा गम्भीर भएका अपराधका आरोपीलाई पक्राउ गर्नु पूर्व प्रहरीले उपस्थितिको सूचना दिनुपर्ने प्रबन्ध कानूनमा राख्ने तयारी गरिएको छ। सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: अस्तव्यस्त व्यवस्थापन र अघोषित समूहगत प्रतिस्पर्धाबीच रासोपाको नयाँ नेतृत्व चयन केही कमी कमजोरी भएको स्वीकार्दै आउँदो महाधिवेशनमा सुधार गर्ने लामी छानेको प्रतिबद्धता।
1: राजदूत बन्न करिब 2700 दौड़ खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति खोज्ने प्रयास राहदानी मौजदात सकिँदै भ्रष्टाचार मुद्दाले नयाँ राहदानी प्रयोगमा अन्योल।
0: राम्रोसँग पानी नपर्दा असार दोस्रो हप्तासम्म 11% मात्रै रोपाई खेतीयोग्य जमीन घट्दै बर्ड फ्लूले किसानलाई क्षति।
1: भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नाग्यो स्मार्ट फोनबाट पूर्व सूचना आयोगको प्रयोगकर्ताको दावी।
0: र विश्वकप फुटबलमा उस्मान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता सेनेगलले इराकलाई 5 गोल अन्तरले हरायो। अहिले 2 खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। ट्राफिक प्रहरीले ड्यूटीको बेला कसैसँग हात मिलाए कार्यवाही हुने प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा आयोजना ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने मोटरसाइकलवालालाई जरिवाना तिराउन कागजमा लेख्दैछन् अनि ती मोटरसाइकलवाला भन्दैछन् चीट नकाटौंस है नत्र हात मिलाइदिउँला नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
9: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
9: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। धुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, धुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461 33101 र 98468 83522।
14: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171556606।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
17: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
16: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
18: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
19: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
20: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
21: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
22: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
21: अनि बन्छ त दाई?
22: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोप्राइटर राजन पौडेल। मोबाइल 9556062029।
26: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
27: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
26: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
27: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
28: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
29: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
28: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033998 र 9465010950।
30: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
31: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
32: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10, मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
0: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो शहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्ध सम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
32: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
28: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
28: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
28: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
28: 3.4-3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
28: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 कक्षा सञ्चालन हुने।
28: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0 65 571 240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
28: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
28: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
28: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0 65 571 479, मोबाइल 98 560 62 265 र 98 468 64 145।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98 468 78 528 र 98 028 16 142।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
6: IVF यानि कि टेस्ट ट्यूब बेबी भनेर हामीले सुन्छम, यो चाहिँ नि कृत्रिम गर्भधारण हो। कुनै पनि एउटा दम्पतिले, ब्याह भएको दम्पतिले एक वर्ष सँगै बसिसक्दा पनि बच्चा भएन भने, किन बच्चा भएन भनेर डाक्टर कहाँ आउनुहुन्छ? त्यो बेलामा डाक्टरले जाँचहरू सबै गर्दाखेरि कि त श्रीमतीको डिम्बावाहिनी नली, या त हामीले नली मात्र भन्छौँ या फ्यालोपियन ट्युब भन्छौँ, त्यो ब्लक छ, अथवा श्रीमानको शुक्रकिटमा कमी छ, मात्रामा कमी छ, स्पिडमा कमी छ भने बल्ल हामी आइभीएफको प्रक्रियामा जान्छौँ। त्यसपछि हामी टेस्ट ट्युब बेबी बनाउनुपर्छ भनेर भन्छौँ। यो टेस्ट ट्युब बेबी बनाउने प्रक्रिया चाहिँ नि महिलाहरूको महिनावारी भएको दुई दिनको दिनदेखि सुरु हुन्छ। सबैभन्दा पहिला त महिलाहरूलाई हरेक दिन इन्जेक्सन लगाउनु पर्ने हुन्छ। त्यो इन्जेक्सनले अण्डाहरूको मात्रा बढाउन थाल्छ, किनभने कृत्रिम प्रक्रिया भएको भएर एउटा दुईटा अण्डा भन्दा पनि 10-12 अण्डा हामीले झिक्न सक्यौँ भने धेरै बच्चा र राम्रो बच्चा बनाउन सक्ने सम्भावना बढेर जान्छ। त्यसैले गर्दाखेरि महिनावारीको दुई दिनको दिनदेखि प्राय जसो 10 दिनसम्म इन्जेक्सन लगाइन्छ। बेला बेलामा अल्ट्रासाउन्ड गर्दै हेरिन्छ, अण्डा घट बढी छ भने इन्जेक्सनको पनि डोज घटाउने बढाउने हुन्छ। जब 3-4 अण्डाहरू राम्रो ठुलो 18 मिलिमिटर जतिका हुन्छन्, त्यसपछि हामीले सबै त्यो अण्डालाई राम्रो बनाउने एउटा इन्जेक्सन लगाउँछौँ र इन्जेक्सन लगाएको 36 घण्टामा क्लिनिकमा बोलाएर अण्डा झिक्छौँ। यो अण्डा झिक्ने प्रक्रिया पनि धेरै सरल हुन्छ। यसमा चाहिने महिलालाई हल्का बेहोस पारिन्छ र बेहोस पारेर अल्ट्रासाउन्ड यानि कि भिडियो एक्सरे गर्ने मेसिनको मद्दतले योनिबाट अण्डा झिकिन्छ। यसको लागि कुनै बाहिरबाट चिरफार के पनि गर्नु पर्दैन। यसरी अण्डा झिकिसकेपछि श्रीमानको पनि त्यही बेला शुक्रकिट हामी लिन्छौँ। यहाँ वीर्य दिने कोठा हुन्छ, उहाँहरू आएर वीर्य दिने कोठामा आफ्नो वीर्य दिनुहुन्छ, त्यो वीर्यबाट सफा गरेर राम्रो राम्रो शुक्रकिट लिइन्छ। शुक्रकिट लिएपछि अण्डा र शुक्रकिटलाई चाहिँ नि मिसाउँछौँ। यही हो आइभीएफ भनेकै, यही हो। ल्याबमा अण्डा र शुक्रकिट मिसाउने धेरै प्रक्रियाहरू हुन्छन्। कुनै सिम्पल हुन्छन् अण्डा र शुक्रकिट मात्र मिसाउँछन् भने, कुनै कुनैमा चाहिँ नि एउटा अण्डामा एउटा शुक्रकिट मेसिनबाट मिसाउनु पर्ने हुन्छ, यसलाई इक्सी पनि भनिन्छ। यो मिसाइसकेपछि हामीले इन्कुबेटरमा, एउटा मेसिन हुन्छ, इन्कुबेटरमा गएर त्यो शुक्रकिट र अण्डालाई राखिदिन्छौँ। त्यसपछि 72 घण्टा, 74 घण्टा, 48 घण्टामा हामी चेक गर्दै जान्छौँ। अण्डाभित्र शुक्रकिट मिलिसकेपछि शुक्रकिट र अण्डा दुईटा सेलबाट, दुईटाबाट 4, 4 बाट 6, 6 बाट 8 हुँदै भ्रूण बन्न थाल्छन्। अनि त्यसपछि त्यो भ्रूण कस्तो छ हेरेर राम्रो क्वालिटीको भ्रूणलाई फेरि महिलाकै पाठेघरमा हामी हालिदिन्छौँ। यही हो आइभीएफ। एकदम राम्रो क्वालिटीको तिनवटा चाहिँ ट्रान्सफर गर्छौँ, बाँकी चाहिँ फ्रिजिङ गरेर राखिदिन्छौँ। अनि त्यो बेला सक्सेसफुल भयो भने भयो, भएन भने जुन त्यो फ्रिज गरेर राखेको छ त्यसैलाई फेरि ट्रान्सफर गर्छ। जस्तो विदेशहरूमा चाहिँ 1 embryo ट्रान्सफरको स्ट्राटेजी छ, नेपालमा चाहिँ खासै रुल छैन। पहिला त अझ 4 गर्थेँ मैले, सकेसम्म एउटै अटेम्प्टमा भइहालोस्, किनभने घरिघरि बिरामीलाई गर्नलाई पैसा छैन नि त। लो इन्कम भएको देश हो यो, घरिघरि टेस्ट ट्युब बेबी जस्तो महँगो प्रक्रिया गरिराख्न सक्दैन। सो एकैचोटिमा ट्विन्सै भए पनि होस् न भनेर हो। अब कहिलेकाहीँ 3-4 पनि बसिदिन्छ, त्यस्तो भयो भने चाहिँ रिडक्सन पनि गर्नु मिल्छ। त्यस्तो भयो भने चाहिँ दुईटालाई हटाइदिएर ट्विन्स मात्र राख्न पनि मिल्छ। हरेक खालको महिलाहरू आउनुहुन्छ नि त, उमेरमा पनि फरक होइन, पुरुषको पनि उमेरमा पनि फरक, अनि त्यसपछि निसन्तानपनको कारण पनि फरक, टेस्ट ट्युब बेबी गर्नुपर्ने कारणहरू फरक फरक आउँछ नि त। त्यसैले फरक महिलालाई फरक खालको ट्रिटमेन्ट भइरहेको हुन्छ कि। 100 महिलाको टेस्ट ट्युब बेबीको प्रक्रिया एक महिनामा गर्छु भने त्यो 100 महिलाको एउटै समस्या हुँदैन नि त। त्यसैले एउटा कपलको, एउटा महिला पुरुष, एउटा विवाहित दम्पतिको के कारणले आइभीएफ गर्न थालेको र उनीहरूको उमेर कति छ त्यसमा सक्सेस रेट डिपेन्ड हुन्छ। यङ उमेरको छ, ट्युब मात्र ब्लक छ भने उनीहरूको सक्सेस रेट 65%सम्म जान सक्छ, एक अटेम्प्टमै उनीहरू प्रेग्नेन्ट हुन सक्छन्। उमेर ढल्किसकेको छ, शुक्रकिट पनि असाध्यै नराम्रो छ भने अण्डा र शुक्रकिट दुवैको क्वालिटी राम्रो हुने छैन नि त। त्यसैले उनीहरूको सक्सेस रेट झरेर 25% मात्रै हुन सक्छ र वर्ल्ड वाइड भन्नु पर्दा टेक होम बेबी रेट भन्छ नि प्रेग्नेन्ट हुनु मात्रै टेस्ट ट्युब बेबीबाट प्रेग्नेन्ट हुनु मात्र सक्सेस भएन बच्चा कतिजनाले घर लान्छ अन्त मिसक्यारेज हुनसक्छ केमिकल प्रेग्नेन्सी हुनसक्छ एक्ट्रोपिक प्रेग्नेन्सी हुनसक्छ त्यही भएर बच्चा घर लैजाने रेट भनेको वर्ल्ड वाइड पहिला 25% थियो अहिले बल्ल आएर 45%
7: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
32: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ
8: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ
32: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422 दिपेश मल्ल ठकुरी 9808501420 दीप मल्ल ठकुरी 9840141530
9: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ यसो टालटुल गर्न पाए नि हुन्थ्यो आज भोलि तामाको गाग्री त हराइसक्यो बनाउने ठाउँ त छन् कहाँ होला
7: ल हेर यी काइलीलाई त केही थाहा छैन हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि
32: हजुर दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया फोन 065414142 9856023128 9462614726
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
28: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
10: यस दुलेगौडा पोलिक्लिनिकमा यही असार तेह्र गते दोस्रो शनिबार
11: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
28: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
11: वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
28: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
11: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर
28: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
11: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
28: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
11: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
28: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031053
11: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
12: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
11: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
12: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
13: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
14: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
13: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
14: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
13: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्री फोन 0665939369
15: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेल चौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
14: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
15: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
14: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
16: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
17: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
16: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
17: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
16: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
14: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856324020 9840154674 र 9864023420
18: अब सुन्नुहोस् पूरा समाचार
19: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
18: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
19: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
18: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
19: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
18: मद्यपान र धूम्रपान सेवन नगरौं
19: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
18: नेपाल सरकार विज्ञापन बोर्ड
20: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9508 र 9460692046
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
32: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
0: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9811-32475।
2: XY3.8 अन्तर्मनको आवाज।
1: स्टुडियो साइड अहिले बिहानको 7 बज्यो।
3: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
32: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
32: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।
22: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन सम्पन्न भएको छ। चितवनमा गएको आइतबारदेखि शुरू भएको महाधिवेशन हिजो पार्टी पदाधिकारी चयन गर्दै सकिएको हो। महाधिवेशनले सभापतिमा रवि लामी छाने र उपसभापतिमा स्वरिम वाग्लेलाई निर्विरोध निर्वाचित गरेको छ। महिला उपसभापतिमा तोसीमा कार्कीलाई पराजित गर्दै सविता गौतम निर्वाचित हुनुभएको छ। त्यस्तै महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको हो। महामन्त्रीमा मनिष झा, सागर ढकाल र गणेश कार्कीले पनि प्रतिस्पर्धा गर्नुभएको थियो। त्यसै गरी सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असीम शाह तथा महिलामा निशा डाङ्गी निर्वाचित हुनुभएको छ। नवनिर्वाचित पदाधिकारीको हिजै नै शपथ ग्रहण भएको छ। महाधिवेशन अन्तर्गत पहिलो चरणमा 900 केन्द्रीय सदस्य निर्वाचित भएका थिए। एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष गरी 12 जना पदाधिकारीसँगै 51 जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी रहेको छ। पार्टी स्थापना भएको 4 वर्षमा पहिलो महाधिवेशन गरेर रासोपाले नयाँ नेतृत्व र नीति तय गरेसँगै संस्थागत मान्यता समेत पाएको छ। महाधिवेशनका क्रममा व्यवस्थापन भद्रगोल भएकोदेखि छिटपुट विवाद र कतिपय विषयमा अलोकतान्त्रिक व्यवहार देखिएको भन्दै रासोपाकै नेता कार्यकर्ताले असन्तुष्टि पनि जनाएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका सहसंयोजक माधव नेपाल एउटै मञ्चमा देखिने हुनुभएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा ओली र प्रचण्ड मात्र नभई नेकपाका सहसंयोजक माधव नेपाल पनि सहभागी हुनुहुने भएको छ। कार्यक्रमको प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुनेछ। कार्यक्रममा असार 14 राष्ट्रिय सभागृहमा दिउँसो 1:30 बजे शुरू हुने जनाएको छ। सो कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने तय भएको छ। फागुन 21 को प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएपछि कम्युनिष्ट एकताको चर्चा चलिरहेको बेला शीर्ष नेताहरू एउटै मञ्चमा देखिन लागेका हुन्। पछिल्लो समय विद्या भण्डारीको नेतृत्वमा एमाले र नेकपा बीच एकताको बहस चलिरहेको छ। त्यसो त विराटनगरमा आयोजित प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने तयारी भइरहेको बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। मोरङको विराटनगरमा हिजो पार्टीको कुशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सड़कदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ़ने बताउनु भएको हो। साथै उहाँले पालिका र प्रदेश तहको आउँदो चुनावमा एमालेसँग सहकार्यको सहमति हुने गरी छलफलमा रहेको पनि बताउनु भएको छ। प्रचण्डले वामपन्थी शक्तिहरू मिल्दा मात्रै वैकल्पिक शक्ति निर्माणका तय हुने उल्लेख गर्नुभएको हो। देशको नेतृत्व फेरि पनि कम्युनिष्ट शक्तिले नै गर्न सक्ने उहाँले दावी गर्नुभएको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। त्यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेल किजालसले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको छ। नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको 50औं वर्षलाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ। नेपाल पत्रकार महासंघ कास्कीले बुधबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा संस्थाका अध्यक्ष माधव बरालले महासंघ कास्की स्थापनाको 50औं वर्षमा प्रवेश गरेको अवसरमा वर्षभरि नै उत्सवका रूपमा विभिन्न गतिविधि गरिने बताउनु भएको हो। विक्रम सम्वत 2034 साल असार 12 गते स्थापना भएको महासंघ कास्कीले बुधबारदेखि 16 वर्षलाई विशेष बनाउन आधिकारिक लोगो समेत सार्वजनिक गरेको थियो। आधा शताब्दी लामो यात्राको स्मरण गर्दै अध्यक्ष बरालले निरंकुशताको समयदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्म कास्कीको पत्रकारिताले देशको राजनैतिक र सामाजिक रूपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनु भएको छ। उहाँले संस्थालाई यो उचाइसम्म पुर्याउन योगदान दिने संस्थापक अग्रज र पूर्व नेता नेतृत्वप्रति कृतज्ञता प्रकट गर्दै उनीहरूको त्याग र निष्ठाले नै कास्कीको पत्रकारिताले देशभर छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभएको छ। यो यात्रामा पोखरेली जनता विभिन्न संघ संस्था र स्थानीय सरकारको साथ र सहयोग महत्वपूर्ण रहेको उहाँको भनाइ रहेको थियो। दुलेगौड़ा बजारमा बढ़ने अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको वडा नम्बर 4 व्यवस्थापन समितिले एकतर्फी पार्किङ व्यवस्थापन अभियान सञ्चालन गरेको छ। शुक्रबार हिजो समितिका सभापति बालकृष्ण विकास सहित पदाधिकारीहरूले बजार क्षेत्रमा एकतर्फी पार्किङको व्यवस्था कार्यान्वयन गराउँदै सवारी चालक तथा व्यवसायीलाई सहयोग र सचेतनाका लागि आग्रह गर्नुभएको हो। पार्किङ व्यवस्थापन अभियानमा शुक्लागण्डकी नगरपालिकाका वडा नम्बर 4 का जनप्रतिनिधि तथा नगर प्रहरीको समेत सक्रिय सहभागिता रहेको थियो। सभापति विकले अव्यवस्थित पार्किङका कारण बजारको सौन्दर्यमा नकारात्मक असर परेको, सड़कमा अनावश्यक भीड़भाड़ बढ़ेको तथा ग्राहकलाई किनमेल गर्न समेत असहज भएको बताउनु भएको छ। बजारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन सबै सवारी चालक तथा व्यवसायीले एकतर्फी पार्किङको नियम पालना गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। समितिले बजारको सुन्दरता कायम राख्न, सवारी आवागमनमा सहज बनाउन तथा सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सबै सरकारवालालाई पार्किङ व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ। तनहु समाज हङकङले मृगौला तथा क्यान्सर पीड़ितलाई आर्थिक सहयोग गरेको छ। हङकङमा बसोबास गर्ने तनहुवासीको संस्था तनहु समाज हङकङले जिल्लाका मृगौला तथा क्यान्सरबाट पीड़ित बिरामीलाई रू 5,76,000 आर्थिक सहयोग गरेको हो। बन्दीपुर गाउँपालिका 4 निवासी दुवै मृगौला फेल भएका सुख बहादुर गुरूङ, रिसिङ गाउँपालिका 8 का सुम बहादुर नेपाली र क्यान्सर पीड़ित सोही ओडाका दुर्गा बहादुर थापालाई शुक्रबार आयोजित कार्यक्रममा जनहिरो 1,92,000 आर्थिक सहयोग प्रदान गरिएको छ। समाजका अध्यक्ष कर्ण बहादुर नेपाली, पूर्वाध्यक्ष भीमराज गुरूङ, जंग बहादुर थापाले पीड़ितका आफन्तलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो। समाजका अध्यक्ष समाजले विरोधमा 2056 सालदेखि जिल्लामा विविध क्षेत्रमा सहयोग गरिरहेको छ। समाजले जिल्लामा रू 1 करोड़ भन्दा बढ़ी सहयोग गरिसकेको समाजका पूर्व अध्यक्ष गुरूङले जानकारी दिनुभएको छ। समाजले जिल्लामा भूकम्पपछिको पुनर्निर्माण, बाढ़ी पहिरो जस्ता दैवीय प्रकोपबाट पीड़ितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य र खानेपानी, संचार सम्बन्धी पूर्वाधार विकास तथा पत्रकारिता प्रवर्धनमा सहयोग गर्दै आएको छ। स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर 7 लवली डाँडामा शुक्रबार हिजो बिहान एउटा बोलेरो जीप दुर्घटना भएको छ। मिर्दे चापाकोट सड़क खण्डमा भएको सो दुर्घटनामा पनि एकजनाको ज्यान गएको छ। दुर्घटनामा अन्य 17 जना घाइते भएका छन्। तापकेबाट वालिङतर्फ आउँदै गरेको बीएए 7905 नम्बरको डबल क्याब बोलेरो जीप सड़क छेउमा पल्टिएको थियो। जीपमा चालक सहित 19 जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा उपरि वालिङ नगरपालिका वडा नम्बर 7 का 25 वर्षीय राजेन्द्र बीरकट्टाको मृत्यु भएको छ। उहाँको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा दिउँसो 1 बजे मृत्यु भएको हो। घाइतेहरूलाई वालिङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको थियो। वालिङ नगरपालिका वडा नम्बर 7 की 46 वर्षीय रूपकला सारूको टाउको, अनुहार र छातीमा चोट लागेको छ। उहाँको अवस्था गम्भीर छ। रूपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर 4 की 55 वर्षीय सुमित्रा गुरूङको अवस्था पनि गम्भीर रहेको छ। उहाँको पनि टाउको, अनुहार र छातीमा चोट लागेको थियो। यसै गरी नवलपरासी पूर्व कावासुती नगरपालिका नम्बर 5 की 41 वर्षीय मायादेवी सुनारको पनि अवस्था गम्भीर रहेको छ। उहाँको पनि टाउको, छाती र दाहिने हातमा चोट लागेको थियो। उहाँकी 12 वर्षीय छोरी कर्मिसा सुनारको छातीमा चोट लागेको र अवस्था मध्यम रहेको छ। वालिङ 7 की 45 वर्षीय जयकला सारूको शरीरमा भित्री चोट लागेको छ। कास्कीको पोखरा महानगरपालिका नम्बर 9 की 20 वर्षीय रुक्सना थापाको टाउकोमा चोट लागेको छ। लागू औषधको ओसारपोसार तथा दुरूपयोग नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तनहुँले साप्ताहिक लागू औषध न्यूनीकरण तथा रोकथाम कार्ययोजना अन्तर्गत हिजो शुक्रबार विशेष चेकिङ अभियान सञ्चालन गरेको छ। कार्यालयबाट तयार पारिएको कार्ययोजना बमोजिम गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा स्थित केनाइन शाखाको समन्वयमा शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे क्षेत्रमा डग स्फिङ सहित संयुक्त चेकिङ गरिएको हो। अभियानका क्रममा प्रहरीले सवारी साधन, यात्रु तथा शंकास्पद व्यक्तिको वस्तुहरूको विशेष निगरानी र परीक्षण गरेको जनाएको छ। लागू औषधका अवैध सरपोसार कारोबार तथा प्रयोग नियन्त्रण गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले लागू औषध विरूद्धका यस्ता लक्षित अभियानलाई आगामी दिनमा पनि निरन्तर सल्लाह सञ्चालन गर्दै नियन्त्रणका प्रयास थप प्रभावकारी बनाइने जनाएको छ। मनसून भित्रिएको 1 हप्ता भन्दा बढ़ी भइसक्दा पनि अझै सक्रिय हुन सकेको छैन। राम्रोसँग पानी नपर्दा गर्मी बढ़ेको छ। धान रोपाईले गति लिन सकेको छैन। जल तथा मौसम विभागको तथ्याङ्क अनुसार जुन 1 देखि 25 तारीक अर्थात 11 गतेसम्म देशभर औसत 150 मिलिमिटर वर्षा मापन भएको छ। जुन यस वर्षको अवधिको औसत वर्षा 214 मिलिमिटरको 69.6% हो। दैनिक औसतको 90% भन्दा कम वर्षा मापन भएको विभागको तथ्याङ्कमा उल्लेख छ। विभागका अनुसार विशेष गरी महिनाको शुरूआती दिनहरूमा वर्षा अत्यन्त न्यून रहेको छ भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन। मौसमविदका अनुसार यस वर्ष मनसून नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको हो। कमजोर मनसूनका कारण कृषि रोपाई, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। देशभर मनसून विस्तार हुन सकेको छैन। कोशीदेखि लुम्बिनीसम्मका केही भूभागमा मात्रै विस्तार गरिएको मनसून प्रणाली अझै कमजोर अवस्थामा रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने मौसमविदको अनुमान रहेको छ। गैराती पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा पानी परेको थियो। आज दिउँसो कोशी प्रदेश तराई भेग तथा मध्य प्रदेशका थोरै ठाउँमा बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा तातो लहर हुने सम्भावना रहेको छ। महासंघका अनुसार आज राति कोशी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या 900 नागेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या 920 जना पुगेको विपद निकायलाई उद्धृत गर्दै समाचार संस्था बीबीसीले जनाएको छ। 3,360 जना घाइते भएका छन्। उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन्। दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकास सहित देशका विभिन्न भाग प्रभावित भएका थिए। घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ। सयौंको संख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन्। बुधबार केही सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्पले भेनेजुएला हल्लाएको थियो। दोस्रो भूकम्प 7.5 म्याग्निच्युडको थियो। यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो। तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन्। गुगलको एन्ड्रोइड र एप्पलको आईओएस दुवैमा सरकारबाट भूकम्प बाढ़ी पहिरो जस्ता संकटकालीन सूचना देखाउने विकल्प रहेको छ। फिफा विश्वकप फुटबलमा सेनेगलले हराए इराकलाई 5 गोलको फराकिलो अन्तरले हराएको छ। यो जितसँगै समूह आईमा 3 खेलबाट 3 अंक जोडेको सेनेगल तेस्रो स्थानमा छ। यो समूहबाट फ्रान्स र नर्वे नकआउट चरणमा पुगिसकेका छन्। गोल अन्तर सुधारेको सेनेगल अब तेस्रो हुने उत्कृष्ट 8 टोलीमध्ये 1 बन्ने सम्भावना छ। यसका लागि अरू नतिजामा भर पर्नेछ। सेनेगलका पापे गइएल गईएले दुई तथा हिबिब डीआर इस्माइला सार र इलिमान एनडीएले समान 1-1 गोल गर्नु भएको छ। सेनेगल विश्वकप फुटबलमा एकै खेलमा 5 गोल गर्ने पहिलो अफ्रिकी टोली समेत रहेको छ। विश्वकप फुटबलमा अहिलेसम्म यसका 2 खेल भइरहेका छन्। अमेरिकाको हस्टन रंगशालामा नवप्रवेशीय केप भर्डे र साउदी अरब तथा मेक्सिको गवाडजल जारा रंगशालामा उरुग्वे र स्पेनले खेलिरहेका छन्। तालिकामा स्पेन 4 अंक सहित शीर्ष स्थानमा र समान 2 अंक सहित उरुग्वे दोस्रो र केव भर्डे तेस्रो र 1 अंक सहित साउदी अरब पुछारमा रहेको छ। त्यस्तै अहिले बिहान 9:45 समूह जीका 2 खेल हुँदैछन्। क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सीएटल रंगशालामा इजिप्ट र इरान खेल्दैछन्। तालिकामा इजिप्ट 4 अंक सहित शीर्ष समान 2 अंक सहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंक सहित न्यूजील्याण्ड पुछारमा रहेको छ। अवस्थाय नै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
5: अरे गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्।

0: दिदी पनि नमजाल झुक्किनु भएछ नि. हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि.
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ. अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ. साथै होम डेलिभरी पनि गरिन्छ. छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा. प्रोप्राइटर तीर्थराज गर्तौला. फोन 0658 590 065, मोबाइल 98166 34372.
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ.
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्युजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्.
3: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता.
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15644.
3: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि.
4: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ. वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार.
5: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्. वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार. प्रोप्राइटर भुज बहादुर सुनार.
4: मोबाइल 98058 535 537.
6: मम्मी भोक लाग्यो, खाजा खाऊ न.
7: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर.
6: हस् मम्मी.
8: मैले सुने छोरी, ल जाम हिँड.
7: सुन्नुहोस् न, खाजा खान त बिजी ममा हाँ जाउँ है. त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि.
8: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार.
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ. फोन 98028 28144. प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
8: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै.
9: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी.
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा. त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि. कति मान्छे जाँदा रहेछन्.
9: ए हो र, ल त ल.
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ. साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्. साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ. सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि. प्रोप्राइटर अर्जुन लम्साल. फोन 0658 414 222 र 98560 21692.
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र, दुलेगौडामा.
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार. फोन बजार,
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ.
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया.

0: ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोपाइटर सुबिल श्रेष्ठ, खिम नारायण श्रेष्ठ। मोबाइल 98461596996।

0: ओहो, आज त धारामा कति धेरै जमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: केन्द्रित भइन्छ नि, एउटै विषयवस्तुमा केन्द्रित भयो, जति बोले नि भयो त्यही भित्र लगाइन्छ के अरे। यस्तो नयाँ विषयवस्तुमा आज कतिपय शब्दहरू अन्त प्रयोग गर्न अलिकति गाह्रो हुन्छ कि हामीलाई, किनभने त हामी त अर्थशास्त्रको विषयवस्तु ती शब्द पाए जति पनि आनन्द मान्छौँ। अन्य विषयवस्तु हुन्छ नि, राजनीतिक विषयवस्तुहरू हुन्छ, सांस्कृतिक विषयवस्तु हुन्छ, अन्य अन्य शब्दहरू हुन्छ, त्यो हामीलाई त कता कता अजिलो हुन्छ कि, शब्द चयन गर्नै गाह्रो हुन्छ।
5: आदरणीय श्रोतावृन्द नमस्कार। रेडियो ध्वजवाराही 103.8 मेगाहर्जको साप्ताहिक कार्यक्रम आजको सन्दर्भको अर्को नयाँ श्रृंखलामा तपाई सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। म प्रस्तोता अशोक विश्वकर्मा। विशेष गरी कार्यक्रम आजको सन्दर्भमा हामी शिक्षासँग सम्बन्धित विषयवस्तुलाई केन्द्रमा राखेर हरेक शनिबार बिहान 7:30 बजेबाट 8 बजेसम्म हामी संवाद गर्दै आइरहेका छौं। आजको श्रृंखलामा पनि हामी एक क्याम्पसको विषयमा बहस गर्नको लागि, छलफल गर्नको लागि उपस्थित भएका छौं। आज हामीसँग छलफल गर्नका लागि हुनुहुन्छ तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेलचौतारामा रहेको भानुभक्त बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अन्तमान श्रेष्ठ। हामी उहाँसँगको संवादलाई कार्यक्रममा औपचारिक रूपमा अगाडि बढाउन चाहन्छौ। अन्तजी, तपाईँलाई कार्यक्रममा आजको सन्दर्भमा धेरै धेरै स्वागत छ।
4: धन्यवाद अशोकजी, यहाँले हाम्रो कार्यक्रम यही हो, यहाँले भानुभक्त बहुमुखी क्याम्पसको बारेमा जानकारी लिनको लागि, भानुभक्त क्याम्पसको कार्यक्रमहरूको बारेमा बाहिरसम्म परिचित बनाउनका लागि यहाँले आफ्नो स्टुडियोमा बोलाएर भानुभक्त क्याम्पसको जानकारी गराउन जुन खालको पहल गर्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद।
5: अनि भानुभक्त क्याम्पसको व्यवस्थापन, विशेष गरी क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेको त्यति लामो समय पनि भएको छैन, यो छोटो समयमा हुनुहुन्छ, विशेष त तपाईँलाई सर्वप्रथम त धेरै धेरै बधाई छ। र यो जिम्मेवारी प्राप्त भएपछि कस्तो महसुस गरिरहनु भएको छ तपाईँले?
4: अशोकजी धन्यवाद यो प्रश्नको लागि। म योभन्दा अगाडि पनि विभिन्न क्याम्पसहरूमा उच्च माध्यमिकमा कक्षा लिने एज अ एडमिनिस्ट्रेटरको रोल प्ले गर्ने काम गर्दै आएको, र अहिले पछिल्लो घडीमा मलाई भानुभक्त बहुमुखी क्याम्पसको पनि नेतृत्व गर्ने अवसर मिलेको छ। म अलिकति यो मानेमा आफ्नै नगरपालिकाभित्रको एउटा क्याम्पस
5: क्याम्पस
4: जसको नेतृत्व गर्ने अवसर पाएछु मैले, त्यहाँ मलाई गर्व छ। र मेरो जुन मेरो चाहिँ अवधि छ, काम गर्ने अवधि, त्यसमा मैले यो क्याम्पसलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यको साथ अगाडि बढ्न प्रयास गरिरहेको छु। र अहिले जुन जुन कार्यक्रम छ क्याम्पसले सञ्चालन गरेको, त्यो कार्यक्रममा पनि थप कार्यक्रम, आकर्षक कार्यक्रमहरू थप्दै जाने, हामीसँग भएको सम्पूर्ण रिसोर्सहरूलाई, स्रोत साधनहरू छ, त्यसलाई अधिकतम ढंगले प्रयोग गर्दै यो क्याम्पसलाई समुदाय स्तरमा सञ्चालित क्याम्पस भएको हुनाले, हुनु अर्कोतर्फ समुदाय स्तरमा सञ्चालित हुँदै गर्दा पनि के छ भने परिवेश अलिकति फरक हामीमा छ, भौगोलिक अवस्थाले पनि त्यति सहयोग गरेको अवस्था होइन। हुँदै गर्दा पनि यहाँ विभिन्न खालको नयाँ कार्यक्रम, विद्यार्थी मैत्री कार्यक्रमहरू, विद्यार्थीको आवश्यकता अनुसारको समय सापेक्ष प्रोग्रामहरू, कार्यक्रमहरू सञ्चालन गर्न सक्ने हो भने अझै यो अहिलेसम्म जुन खालको हामीले सुविधा विद्यार्थीलाई दिन सकेका छौँ त्यो सुविधा दिन नसकिरहेको अवस्थामा अझै सुविधा दिएर यो क्याम्पसलाई फराकिलो बनाएर यो शुक्लगण्डा कि नगरपालिकाकै एउटा पहिचानको रूपमा स्थापित गराउने उद्देश्यको साथ म यो क्याम्पसमा उपस्थित भएको छु अथवा काम गर्ने अवसर मैले पाएको छु। त्यो अवसरलाई सही ढंगले म चाहिँ अवसरको रूपमै प्रयोग गर्छु।
5: यो छोटो समयमा हामीले पनि त्यो अनुभव गर्न सक्छौ कि भानुभक्त क्याम्पसले एउटा गुणस्तर कायम गर्नको लागि अथवा यो शैक्षिक हब बनाउनको लागि नयाँ गतिविधिहरू सञ्चालन गरिरहेछ, त्यो समुदायले पनि पक्कै पनि अनुभव अवश्य पनि गर्नु भएको छ होला। भानुभक्त क्याम्पसको अलि इतिहास पनि लामो छ होइन, टाढा टाढाबाट विद्यार्थीहरू भानुभक्त क्याम्पसमै अध्ययन गर्ने, यो त धेरै वर्ष पनि भयो नि स्थापना भएको पनि। अलिकति भानुभक्त बहुमुखी क्याम्पसको इतिहास, यो क्याम्पसले शैक्षिक क्षेत्रमा पारेको प्रभावको विषयमा छोटो जानकारी दिनुहोस् न।
4: अशोकजी, यो सन्दर्भमा यो क्याम्पसको स्थापनालाई हेर्दाखेरि झन्डै चार दशक पार गरेर पाँचौ दशकको यात्रामा अगाडि बढेको देखिन्छ र यो अवधिमा हजारौं यहाँका विद्यार्थीहरूले शिक्षित हुने, दीक्षित हुने अवसर पाएको पनि देखिन्छ र राज्यका विभिन्न निकायमा बसेर काम गर्ने अवसर पनि पाएको, सहयोग गर्ने, राज्यलाई सहयोग गर्ने अवसर पनि पाएको देखिन्छ। हुँदै गर्दा फेरि पनि अहिले हामीले विभिन्न परिवेशमा हिजो इतिहासमा जुन खालको कार्यक्रम थिए त्यो कार्यक्रमलाई थप्न नसक्नुको कारणले र अहिले समय सापेक्ष विद्यार्थीको आवश्यकता, विद्यार्थीको चाहना र समय सापेक्ष प्रविधि मैत्री वातावरणतिर रूपान्तरण गर्नुपर्ने आवश्यकता पनि अहिले देखिन्छ। बिस्तारै रूपान्तरण गर्दै हामी जाँदैछौँ र अहिले जुन अवस्थामा चलेको थियो हिजो आज पनि झन्डै त्यही अवस्थामा देखिन्छ। अब यसलाई बिस्तारै हामी त्यही कार्यक्रम थप्दै जाँदैछौँ। अब आज अशोकजीले आजै मात्रै बोलाउनु भयो, भोलि नै हाम्रो चाहिँ बीबीए कार्यक्रम अनि एमबीएस कार्यक्रम जुन विद्यार्थीको लागि आकर्षक कार्यक्रम छ त्यसको फिजिबिलिटी स्टडीको लागि त्रिभुवन विश्वविद्यालयबाट भोलि नै आइतबार नै उहाँहरू यहाँ आएर अध्ययन गर्नुहुन्छ र त्यो कार्यक्रम पनि हामीले पाउँछौँ आशा छ।
5: अलिकति हामी छिटो संवाद गरेछौँ कि जस्तो लाग्यो, भोलि नै एउटा रिजल्ट भोलि अथवा पर्सि आएपछि अझै राम्रो समाचार हामी समुदायलाई सुनाउन सक्थ्यौँ होला।
4: हजुर हजुर,
5: के छ भानुभक्त क्याम्पसमा कुन कुन विषयहरू अध्ययन गर्न सक्छन् विद्यार्थीले?
4: यो अहिले मैले अशोकजीलाई अघि निवेदन गरे, हामीसँग अलिक पुरानो कार्यक्रमहरू यथास्थितिमा छ, नयाँ कार्यक्रमहरू जोड्न सकिएको छैन। यो वर्षदेखि सम्भवतः हामीले यो वर्षदेखि बीबीए कार्यक्रम जुन विद्यार्थीहरू बीच लोकप्रिय कार्यक्रम छ त्यो कार्यक्रम हामी सञ्चालनमा जान सक्छौँ र हामीले अनुमति पाउँछौँ त्रिभुवन विश्वविद्यालयबाट भन्ने मलाई लाग्छ, विश्वास छ। त्यहाँनिर
5: कस्तो कार्यक्रमहरू
4: त्यसको लगत्तै हामीले यो सँगसँगै हामीले के गरेका छौँ भने एमबीएस प्रोग्राम पनि लन्च गर्नको लागि प्रोसेसमा छौँ। त्यो पनि भोलि नै के हुन्छ भने फिजिबिलिटी स्टडी हुन्छ, त्यो कार्यक्रम पनि हामीले पाउँछौँ। किनभनेदेखि भौतिक पूर्वाधार अथवा त्रिभुवन विश्वविद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण रिक्वायरमेन्ट हामीसँग छ। त्यो बारेमा
5: हामीलाई कारण छैन, निकट भविष्यमा नै यहाँका विद्यार्थीहरूले स्नातकोत्तर निश्चित विषयमा चाहिँ यही ठाउँबाट गर्नुहुन्छ, म्यानेजमेन्टमा पाउने अवसर हुनुहुन्छ। यसको लागि पनि धेरै धेरै तपाईँलाई बधाई पनि भन्छौँ है। हामी विशेष त यो क्षेत्रका विद्यार्थीहरू स्नातकोत्तर गर्नको लागि काठमाडौँ पोखरा जानुपर्ने बाध्यता बिस्तारै अटाउँदैछ भनौँ है,
4: बिस्तारै बिस्तारै त्यो स्थान भानुभक्त क्याम्पसले लिन्छ।
5: सर यो भानुभक्त क्याम्पसमा अहिले कति विद्यार्थीहरू छन्, कहाँ कहाँबाट विद्यार्थीहरू आउँछन्?
4: विद्यार्थी यो अहिले नेपालको परिवेशमा विभिन्न परिवेशले गर्दा विद्यार्थीको स्थायित्व त्यति धेरै देखिँदैन र अहिले भर्नाको ट्रेन लाई हेर्दै जाँदाखेरि अहिले तत्काल विद्यार्थीलाई हेर्दा 800 वरिपरि देखिन्छ। तर कुरो के हो रहेछ भने भर्ना भएको सबै विद्यार्थी फर्म भर्छन्, रजिस्ट्रेसन फर्म भर्छन् भन्ने पनि देखिँदैन र परीक्षा फर्म भर्छ भन्ने पनि नदेखिने हुनाले एक्ज्याक्टली यति भन्नै सकिँदैन। विद्यार्थी कहाँ छ, जागिर खाँ छ, कहीँ टाढै छ, कतै छ, फर्म भरेको छ, के अरे भर्ना भएको छ, जुन बेलासम्म एक्जाम फर्म फिलअप गर्दैन त्यो बेलासम्म विद्यार्थी एक्ज्याक्टली यति नै हो भन्न चाहिँ एकिन गर्न नसकिँदो रहेछ। हेर्नुहोस् हेर्नुहोस् यो अवस्था छ। मैले यो हाम्रो भानुभक्त क्याम्पसमा मात्रै हो कि अन्य क्याम्पसमा पनि छ भनेर यसलाई खोजी गरेँ कि जनवीर क्याम्पस गयो, जनप्रिय क्याम्पस पनि हालत त्यही छ, त्यहाँको क्याम्पस प्रमुखले भन्नुभएको थियो मेरो भर्ना 1300 हो सर, 800 एक्जाम फर्म भरिदियो भने ठुलो हुन्थ्यो मलाई त भन्नुभएको थियो।
5: भनेपछि त्यति धेरै विद्यार्थीहरू
4: ड्रप आउटको संख्या अत्यधिक बढी छ। हामी चाहिँ हामीतिर क्याम्पसमा भर्ना हुन्छन् विद्यार्थी अनि भाषाको इन्स्टिट्युटमा गएर पढ्छन् कि त्यस्तो खालको लहर छ
5: यो परिवेश भने पनि यो लहर भए पनि तपाईँलाई कस्तो लाग्छ सर? एज अ तपाईँको त क्याम्पस प्रमुख भनौ न, अब हामी एउटा स्कूल लेभल सकिने बित्तिकै क्याम्पसमा भर्ना हुन पनि उनीहरू चाहिरहेका छन् भनौ, स्नातक गर्न पनि खोजिरहेका छन्, तर त्यो बीचमै स्नातक ड्रप आउट गर्नुपर्ने स्थिति अथवा त्यतातिर विद्यार्थीहरूको लगाव नभए जस्तो स्थिति यो तथ्याङ्कले पनि देखाउँदो रहेछ। यो विषयलाई लिएर तपाईँलाई के लाग्छ?
4: यो ड्रप आउट अत्यधिक देखिनुको पछाडि विभिन्न कारण छन्। यो त एउटा त ग्लोबलाइजेसनको कुरा छ, सबभन्दा कुरा त ठुलो हो। त्यसपछि हाम्रो अल्प विकसित मुलुकमा एक प्रकारको लहर आउँदो रहेछ कि, यो हाम्रो मुलुकमा मात्र नभएर अन्य मुलुकमा पनि यो चाहिँ लहर छ, जुन अहिले हामीसँग विद्यार्थीहरूको लहर विदेश पढ्न जाने, वैदेशिक रोजगारीमा जाने विभिन्न खालका लहर छन्। त्यसले गर्दा पनि एउटा पक्ष छ विद्यार्थी हामीले राख्न नसकिने। अर्को एकाडेमिक त इयर छ नि, शैक्षिक सत्र अलिकति लामो हो कि कतै विद्यार्थी अडिन नसक्ने। दोस्रो भयो अर्को आर्थिक पक्ष पनि सशक्त देख्छु मैले, यहाँनिर आर्थिक पक्षले पनि त्यहाँ असर पारेको नै छ। र यहाँ अर्को कुरा फेरि के छ भने तपाईँको सही त्रिभुवन विश्वविद्यालय लगायतको अन्य विश्वविद्यालयले पनि अहिले त बिस्तारै एउटा ट्र्याकमा आइसकेको छ के भने त्यो कार्यक्रम जुन छ सेड्युल अनुसार परीक्षा सञ्चालन गर्न नसक्नु, कार्यक्रम सेड्युल अनुसारको रिजल्ट बेलामा दिन नसक्नु विभिन्न कारणले गर्दा पनि विद्यार्थीको समय बर्बादी भइरहेको छ कि। त्यसैले गर्दाखेरि पनि त्यही शिक्षा यदि विदेश गएर अध्ययन गरेर आयो भने यहाँभन्दा पहिले उसले त्यो डिग्री हासिल गरेर आइसक्छ कि, त्यसले गर्दाखेरि त्यो फास्ट जति सक्दो छिटो पनि जाइहाल्छ। अनि त्यो अर्निङको कुराहरू छ, आय आर्जनको
5: विषय गर्न पनि सकिरहेको छैन,
4: त्यो हाम्रो सवालमा सकिया छैन भने विदेश जाँदा त्यो सुविधा पनि उनीहरूले पाए कि, त्यसले गर्दाखेरि पनि उनीहरूको आकर्षण विदेशप्रति अलिकति बढी नै हो। अब समय सापेक्ष हामीले यहाँ ती विद्यार्थीहरूलाई त्यो वातावरण दिन नसकेको हो कि, अब पढ्दै कमाउँदै गर्ने वातावरण पनि नभएको हो कि, अथवा त्यो क्वालिटीको शिक्षा हाम्रो त्रिभुवन विश्वविद्यालय दिन नसकेको हो कि, त्यो विभिन्न छन् क्या, विभिन्न कारणहरूले गर्दाखेरि विद्यार्थी ड्रप आउटको संख्या अत्यधिक धेरै छ यो 12 कक्षा पछिको कक्षाहरूमा कि। 12 कक्षासम्म के छ भने हजुरको एसएलसी भन्छ त्यसैलाई आइरन गेट सम्झिने भएर 12 कक्षासम्म ड्रप आउटको संख्या अत्यधिक न्यून देखिन्छ। 12 कक्षा पछिको शिक्षा ड्रप आउटको अत्यधिक बढी छ।
5: जस्तो नेपाली विद्यार्थीहरू अहिले वैदेशिक रोजगारीमा जाने एउटा आफ्नो बाध्यता व्यवस्थाका कारण पनि हुन सक्छन्, जो स्नातक पढ्दै गरेका विद्यार्थीहरू बीचमै ड्रप आउट गरिरहेका छन्, उनीहरू वैदेशिक रोजगारीमा पनि गइरहेका छन् अथवा स्नातक तहलाई त्यति धेरै प्राथमिकतामा नराखेका विद्यार्थीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ यो कार्यक्रम मार्फत?
4: यो सम्पूर्ण यो विद्यार्थी भाइ बहिनी जो चाहिँ स्नातकतामा पढ्दै हुनुहुन्छ, अध्ययन गर्दै हुनुहुन्छ, उहाँहरूले स्वदेशमा भविष्य नदेखेको अनुभूति गरेको अनुभूति गर्नुभएको छ जस्तो लाग्छ मलाई. यहाँ सम्भावना अत्याधिक छ, सम्भावनालाई हामीले देख्न नसकिएको मात्रै हो. अब जनशक्ति हेर्ने हो भनेदेखि नेपालमा जनशक्ति हेर्ने हो, युवा जनशक्ति हेर्ने हो भने हरेक वर्ष पलायन हुँदै क्याम्पसहरू, तमाम क्याम्पसहरू, हिजो बस्ने ठाउँ नभएको क्याम्पसहरू अहिले रित्त हुँदै गएको छ कि ब्याचलर लेभलका क्याम्पसहरू, कतिपय प्राविधिक क्याम्पसहरू नै बन्द हुने अवस्थामा नै छन् कि. यो के हो भने उहाँहरूले स्वदेशमा सम्भावना कम नै देखेको एउटा सबभन्दा ठुलो कुरो. यहाँ चाहिँ मैले अघि पनि भने शैक्षिक सत्रको अवधि पनि अलि लामो हुनु, अनि त्यहाँबाट जुन एउटा शिक्षा प्राप्त गरेर दीक्षित भइसकेपछि फेरि उसको अब काम गर्ने क्षेत्र किटान नहुनु, सहजै काम गर्ने अवसर नपाउनु, विभिन्न कारण त सँगसँगै छ. त्यसले गर्दाखेरि हाम्रो प्रवृत्ति मैत्री कक्षाहरू पनि सञ्चालन गर्न नसक्नु, समय सापेक्ष हामीले शिक्षा प्रदान गर्न पनि नसकिने भएको सकिया छैन,
5: सकिरहेको छैन. जस्तो हामी प्राविधिक विषयहरूलाई अध्यापन गराउन सक्ने वातावरण सृजना गर्न केले रोकिरहेछ जस्तो लाग्छ तपाईँलाई?
4: त्यो प्राविधिक वातावरण, प्राविधिक शिक्षा प्रदान गर्नको लागि वातावरणै नभएको भन्ने त लाग्दैन मलाई. तर एउटा लहर चाहिँ पक्कै हो, र अहिले हामीले स्रोत साधनको अभावले गर्दा नै प्रविधि मैत्री भएर जान अगाडि बढ्न सकिरहेको छैनौँ कि हामीले. हामीले अब विशेष गरेर म भानुभक्त क्याम्पसको सवालमा बोल्दै गर्दा यो समुदायमा आधारित क्याम्पस भएको नाताले यो पूर्ण रूपले थोरै युजिसीको हामी चाहिँ डोनेसन लिन्छौँ. बाइकहरू आफै के हुनुपर्छ त भने विद्यार्थीको फी अथवा अन्य स्रोतबाट चन्दा लिएर हुन्छ कि दान लिएर हुन्छ, विभिन्न बाट स्रोतबाट हामीले स्रोत संकलन गरेर हामी क्याम्पस सञ्चालन गरेछौ कि. यसको जिम्मेवारी पूर्ण रूपले सरकारले कतै होइन ग्रहण
5: गर्न,
4: त्यसले गर्दा आफ्नै सीमित स्रोत अन्तर्गत रहेर प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्न त्यही खालका चाहिँ हामीलाई रिसोर्सको अभाव पनि एउटा त पक्कै हो. त्यो खालको जनशक्ति पनि हामीले जुन अहिले बजार मागमा छ, बजार माग भएको छ, त्यो जनशक्ति पनि बजारमा सहजै पाउन पनि सहजै पाउन सकिएको भन्ने महसुस हुन्न हामीलाई. अब दक्ष जनशक्ति प्रविधि मैत्री शिक्षाको लागि आवश्यक पर्ने स्रोत साधनहरू त धेरै छन्, अनि त्यही अनुसारको जनशक्ति पनि चाहिन्छ हामीलाई. त्यो जनशक्ति, त्यो स्रोत साधनको अभावले गर्दा नि सबै ठाउँमा प्रविधि मैत्री बनाउनु पनि सकिएको छैन अहिलेसम्म. हाम्रो क्याम्पसको सवालमा त्यो पनि त्यो काहीँ न काहीँ हामी पनि जोडिया छौँ. अबको दिनमा हामीले प्रविधि मैत्री शिक्षाको लागि मैले एकदम समुदायमै जोडिएर समुदायलाई नै परिचालन गरेर अथवा स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकारसँग जोडिएर जुनसुकै एउटा चाहिँ ओएस समातेर भए पनि म प्रविधि मैत्री बनाउँछु भन्ने अभियानमा त छँदैछु. सम्भवतः यो नयाँ शैक्षिक सत्र, यही अहिलेको भर्ना शैक्षिक सत्र देखि दोस्रो शैक्षिक सत्रसम्ममा मैले कम्तीमा पनि प्रविधि मैत्री शिक्षाको लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न सक्छु भन्ने छ. किनभने समुदायमै जोडिएसकेपछि उहाँहरूले अभिभावक ग्रहण गर्ने होइन वातावरण बनाउन सकियो भने यही छ सबै सीमित स्रोत साधनहरू भन्ने अवश्य छ. लक्ष्य पनि छ, त्यो पूरा पनि हुन्छ. अशोकजी, मैले योजना बनाइसकेको छु. अहिले मैले सबै कुरा यहीँ एक्सप्रेस त गरिहाल्दिनँ. मैले आगामी अर्को शैक्षिक सत्र छ नि, अर्को शैक्षिक सत्रसम्म प्रविधि मैत्री कक्षा सञ्चालनको वातावरण तय गर्छु. लक्ष्य भन्दा नि सम्भावनाको नजिक छ किनभने यसरी
5: जोडियो
4: देख्नुहुन्छ. ल, त्यो दिन फेरि म अशोकजीसँगै बस्छु.
5: ल हुन्छ, हामी फेरि त्यो सन्दर्भलाई फेरि यही कार्यक्रममा जोड्नेछौ. श्रोतावृन्द, रेडियो धोरबाराही 103.5 मेगाहर्जमा आज कार्यक्रम आजको सन्दर्भ मार्फत हामी जुटिरहेका छौं. तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेलचो तारामा रहेको भानुभक्त बहुमुखी क्याम्पसको शैक्षिक गतिविधिलाई केन्द्रित रहेर, केन्द्रमा राखेर हामी छलफल गरिरहेका छौं. आज हाम्रो हामीसँग छलफल गर्नका लागि क्याम्पसका प्रमुख अन्तमान श्रेष्ठजी हुनुहुन्छ. हामी यो संवादलाई फेरि निरन्तरता दिन चाहन्छौ। अन्तजी, भानुभक्त बहुमुखी क्याम्पसमा कहाँ कहाँबाट विद्यार्थीहरू आउँछन्?
4: यो विद्यार्थी आउने सवालमा शुक्ला गण्डकी नगरपालिका त यहीको केन्द्र क्याम्पस भएको नाताले यो भनिराख्नै परेन। यसको अलावा हामीसँग भीमाद नगरपालिकाको आउँछ, हरिनास गाउँपालिका, म्याग्दे गाउँपालिका, रेसिङ गाउँपालिका, घिरिङ गाउँपालिकाको वर्चस्व छ। यसको साथसाथै के छ भने यहाँ आर्मी क्याम्प हुनु अनि प्रहरीको पनि क्याम्पहरू गर्दाखेरि पनि उहाँहरूको परिवार अथवा उहाँहरू आफै पनि पढ्ने हुनाले देशका विभिन्न भागहरू छन्, विभिन्न भागका मान्छेहरू आएका छन्। त्यसले गर्दाखेरि यही यति नै सीमित क्षेत्र हामीले भन्न सक्ने अवस्था छैन। मैले हिजो एडमिसन गराएको थिएँ बागलुङको विद्यार्थी के मैले पहिलोचोटि अस्ति हो क्या र पहिलोचोटि भर्ना नै मैले बागलुङको विद्यार्थीबाट सुरु गरेको छु। यसपल्ट ग्रेजुएट
5: भनेपछि हाम्रो क्याम्पसमा
4: यसको दायरा यति नै सीमित
5: भन्दा
4: बाहिरको पनि
5: यो पनि हाम्रो लागि खुसीको कुरा हो। जस्तो यो क्षेत्रका विद्यार्थीहरू विशेष गरी शुक्ला गण्डकी केही विद्यार्थीहरू पनि उच्च शिक्षाका लागि काठमाडौँ पोखरा जाने परिपाटी पनि उत्तिकै रहेको छ। त्यस बीचमा पनि आफ्नै भौगोलिक रूपमा पनि नजिक रहेको यो क्याम्पसमा अहिले भर्ना पनि खोलिरहेछ। विशेष गरी त यो सन्दर्भमा पनि छौ, यही क्याम्पस रोजेर भर्ना हुनुपर्ने, यही क्याम्पसमा पढ्नुपर्ने, त्यस्तो वातावरण के छ? होइन विद्यार्थीहरू चाहिँ किन भानुभक्त क्याम्पसलाई रोज्ने?
4: यो सवालमा के हुँदो रहेछ भने यहाँ विभिन्न पक्षहरू छन् कि केलाउँदै जाँदा अब अघि मैले यहाँसँग कुरा के गरेको थिएँ भने हामीसँग भएको जुन कार्यक्रम छ त्यो यथेष्ट नहुनाको कारणले गर्दा केही विद्यार्थीहरू हामीसँग भएको भन्दा छुट्टै कार्यक्रमको अध्ययन गर्नको लागि यहाँबाट पोखरा अथवा काठमाडौँ गएको देखिन्छ। सामान्यतः अहिले हाम्रो यो क्षेत्रको विद्यार्थी हामीसँग भएको कार्यक्रम बीबीएस बीएड बीए कार्यक्रमको लागि त त्यति धेरै बाहिर गएको चाहिँ मैले अनुभूति गरेको छैन र अहिले बाटोको सहज पहुँच हुनाको कारणले गर्दाखेरि पनि छोटै समयमा पोखरा जाने आउने सजिलो हुनाको कारणले केही विद्यार्थी अब फराकिलो ठाउँमा फराकिलो अवसर पाइन्छ भन्ने एउटा भावनाको साथ जान पनि सक्छन्। तर अहिले तमाम विद्यार्थीहरू हामीसँगै केन्द्रित रहेको देखिन्छ। यो क्याम्पस रोज्नै पर्नुको धेरै कारण छ नि हजुर। यो त आफ्नै क्याम्पस हो, समुदायमा आधारित क्याम्पस हो, हाम्रै योगदानले स्थापित क्याम्पस हो। हामीले हाम्रै स्थानीय स्तरमा उत्पादन भएको जनशक्ति जो प्राध्यापक हुन्छ लामो समयदेखि अध्यापन गर्दै आउनु भएको अनुभवी दक्ष प्राध्यापक हुनुहुन्छ, उहाँले प्राध्यापन गरेको उल्लेखनीय छ। यो यहाँ पढ्ने विद्यार्थीहरू जिल्ला स्तरमा अथवा प्रदेश स्तरमा पनि टप मोस्ट भएर देखाएकै छन्। त्यसो हो भने यहाँ पढ्न छोडेर बाहिर जानुपर्ने कारण पनि केही छैन। अर्कोतर्फ हेर्ने हो भने हामीसँग पूर्वाधारहरू पनि यी कार्यक्रमको लागि पूर्वाधार पनि असाध्यै सुविधायुक्त नै छ। खानेपानीदेखि लिएर कक्षा कोठादेखि लिएर लाइब्रेरीको कुराहरूदेखि लिएर हामीसँग भएको तक्षी जनशक्ति छन्, प्राध्यापकहरू हुनुहुन्छ, अनि फेरि स्थानीय स्तरमा आफ्नै घरमा बसेर त्यहीँ अध्ययन गर्न पाइयो। हरेक समय त नयाँ मान्छेसँग फेस गर्न पाएन, प्राध्यापक सरहरू स्थानीय नै हुनुहुन्छ। स्थानीय विद्यार्थीको अभिभावक आफै लागेर स्थापना गरेको क्याम्पस पनि हो यो। त्यसो भन्दै गर्दाखेरि विद्यार्थीहरू यही क्याम्पस रोज्नै नपर्ने कारण के छ त नि? अशोकजी आफै पनि यही क्याम्पसमा पढेर यो लेभल मेन्टेन गर्नु भएको छ नि, त त्यसो हो भने यो क्याम्पस रोजाएको क्याम्पस नै हुन सक्छ। त्यसरी हेर्दै गर्दाखेरि मैले योभन्दा अगाडि पनि भने यो क्याम्पसको पहुँच, विद्यार्थीको पहुँच एरिया भनेको हामीले अब पाँचवटा गाउँपालिकालाई देख्छौँ हामीले प्रत्यक्ष हेर्दा, तर देशव्यापी विद्यार्थीहरू पनि यहाँ उपस्थित भएको देखिन्छ। यो क्याम्पस प्रति कमजोर छ, कमजोरी छ भन्ने कुनै
5: प्रदेशदेखि जिल्ला स्तरको टप रिजल्ट चाहिँ यही क्याम्पसले पनि दिइरहेको स्थिति हामीले अलिकति प्रचार गर्न सकिरहेका छैनौँ कि बरु है। हामी विद्यार्थी केन्द्रित अझ भर्ना केन्द्रित विषयमा नै केन्द्रित रहेका छौँ। अहिले भर्ना कार्यक्रमहरू चलिरहेका छन्, विद्यार्थीहरू यहीँ भर्ना हुँदा यो छात्रवृत्तिका कुराहरू पनि हुँदो रहेछ, तपाईँहरूले कसरी वितरण वितरण गरिरहनु भएको छ त्यो विषयमा पनि विद्यार्थीहरूले जान्न चाहिरहनु भएको छ अथवा विद्यार्थीको अभिभावकले पनि हाम्रो विद्यार्थी त्यहाँ राख्दाखेरि त्यो कार्यक्रममा पनि समावेश गर्न सकिन्छ कि भन्ने लाग्दो हो के भन्न चाहनुहुन्छ
4: हजुरजी यहाँनिर के छ भने क्याम्पस पढ्न जाने विद्यार्थीहरूमा एउटा त म यो क्याम्पस प्रति यहाँको प्राध्यापकहरू प्रतिको विश्वास मेरो जीवन सुनिश्चित हुन्छ भनेर आउने एउटा छुट्टै एउटा विद्यार्थी हुन्छन् तिनीहरू उनीहरू स्कलरसिपको भन्दा पनि लाइफको सुनिश्चिततातर्फ ध्यान दिनेहरूलाई ध्यान दिने विद्यार्थीहरू हुन्छन् उहाँहरूलाई वास्तवमा स्कलरसिपको वास्ता छैन उहाँहरू त्यो ढंगले आउँछ आउनुहुन्छ कि दोस्रो छ स्कलरसिप अथवा छात्रवृत्ति हुँदै गर्दा मैले अध्यापनलाई निरन्तरता दिन सक्थे भन्ने एउटा विद्यार्थी समूह जुन चाहिँ अलिकति काठमाडौँ पोखरा जान चाहेर नै जान नसकेको अवस्था विविध कारणहरू छन् ती विद्यार्थीहरूको लागि स्कलरसिपको व्यवस्था क्याम्पसले गरेका छ त्यसमा हजुरको के छ भने दुई खाले स्कलरसिप हामीले तत्काल देख्छौँ प्रथम वर्षको लागि भर्ना गर्दै गर्दा तपाईँको के छ भने युजिसीले पनि त्रिभुवन विश्वविद्यालय अनुदान आयोग छ त्यसले पनि हामीलाई के गर्छ भने सामुदायिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूलाई यो वित्त पोषित कार्यक्रम सञ्चालन गरेका छ हेर्नुहोस् है त्यसलाई नै हामी सहजीकरण गर्छौँ विद्यार्थीहरूलाई र अर्को के छ भने हामीले विद्यार्थीको क्षमतालाई हेरेर हामी फेरि त्यो वित्त पोषित कार्यक्रम पनि चलाएछौँ हेर्नुहोस् त्यहाँ भनेको कस्तो छ भने जुन विद्यार्थीको जीपीए अहिलेको जुन परीक्षा प्रणाली छ त्यो अनुसार प्राप्त हुने जीपीएलाई आधार मानेर पनि हामीले के गरेका छौँ भने स्कलरसिपको व्यवस्था गरेका छौँ फर्स्ट इयरमा त्यसमा त 3.4 3.59 विद्यार्थीलाई हामीले 50% मासिक फीमा चाहिँ के गर्छौँ छुट दिन्छौँ 3.6 वा सोभन्दा माथिको ग्रेड प्राप्त गर्ने जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई चाहिँ मासिक फीमा 100% छुट गरेका छौँ हामीले दुई खाले देखियो र त्यसमा विद्यार्थी भर्नाको आकर्षणलाई हामीले के पनि महत्व दिएका छौँ भने फर्स्ट कम बेसिसमा 15 विद्यार्थीहरू जो पहिले आएर भर्ना गर्नुहुन्छ उहाँहरूलाई भर्ना फी चाहिँ हामीले छुट गरेका छौँ कि यसरी आकर्षण दिएका छौँ
5: पहिले आउँदा पनि छिटो आयो भने पनि
4: केही सुविधा विद्यार्थीले पाउँछन् त्यहाँ त्यसको अलावा हामीले स्कलरसिप डिस्ट्रिब्युसनको लागि बाँडफाँडको सन्दर्भमा हामीले कार्यविधि नै बनाएर विद्यार्थीलाई एउटा छुट्टै खालको कि न्यायपूर्ण ढंगले वितरण होस् भन्ने आशयले कार्यविधि अनुसार नै हामी चाहिँ सम्पूर्ण विद्यार्थीहरूलाई समेटेर लान प्रयास गर्छौँ अझै त्यो सन्दर्भमा अझै मैले अलिकति अशोकजीलाई अलिक बढी नै फराकिलो भएर बोल्न मलाई मन लाग्छ अहिले यो विषयवस्तुमा मैले के गरेको छु भनेदेखि म सामुदायिक विद्यालय सामुदायिक क्याम्पस भएको नाताले यो क्याम्पसलाई समुदायसँग असाध्यै जोडेर लाने योजनामा छु कि म हरेक स्थानीय समुदायमा रहेको स्थानीय सहमहाजन हुनुहुन्छ व्यापारी हुनुहुन्छ शिक्षा प्रेमी हुनुहुन्छ अनि यहाँबाट समाजसेवी हुनुहुन्छ स्थानीय सरकार छ प्रदेश सरकार छ यी सरकारहरूसँग पनि जोडेर जाने अनि फेरि त्यसै गरेर हाम्रो चाहिँ विभिन्न खालका राष्ट्रिय अन्तर्राष्ट्रिय क्लबहरू पनि छन् उहाँहरूसँग पनि जोडिएर जाने हरेक समुदायको विभिन्न अङ्गहरूसँग जोडिँदै गएर उहाँहरूलाई पनि यो क्याम्पसवर्ती क्याम्पसमा आफ्नो अपनत्व जोड्न खोजिरहेको छ कि यसरी जोड्दै जाँदाखेरि उहाँहरूलाई पनि जिम्मेवार बनाउँदै जाने अभिभावकत्व ग्रहण गर्ने एउटा पनि परिवेश सिर्जना गर्ने हो भने मैले यो स्कलरसिपको दायरा पनि फराकिलो बनाउन सक्छु भन्ने आशय
5: कार्यक्रमको पनि उत्तरार्धतर्फ पनि आइसकेका छौँ भानुभक्त क्याम्पस विशेष त यो क्युए गुणस्तर सुनिश्चित कार्यक्रममा पनि अगाडि बढ़िरहेको छ यो विषय पनि एकदम गम्भीर विषय छ गुणस्तर यो कार्यक्रममा जाने बित्तिकै हाम्रो शैक्षिक कार्यक्रमहरू धेरै गुणस्तर हुन सक्छन् अन्तिममा समुदायले सञ्चालन गरेको क्याम्पस हो समुदायले कसरी ग्रहण गरेको जस्तो लाग्छ
4: यो क्युए यो गुणस्तर सुनिश्चितता प्रत्यायन कार्यक्रममा अहिले त्रिभुवन विश्वविद्यालयले अथवा त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले सबै क्याम्पसहरू जो समुदायमा आधारित छन् अथवा आङ्गिक क्याम्पस छन् सबैलाई यो क्युएमा समावेश हुन आग्रह गरेको देखिन्छ र त्यो क्युएमा मात्रै हामी सहभागी हुन सकियो भनेदेखि शिक्षाको गुणस्तरमा पनि परिवर्तन अवश्य पनि ल्याउन सकिन्छ ल्याउनु पर्ने हामीलाई चाहिँ परिवेश पनि सिर्जना हुन्छ अर्कोतर्फ यसलाई क्युएमा जोडिनै पर्ने परिवेश पनि यो के यो ग्रान्ड कमिसनले के युजिसीले हामीलाई बनाइसकेका छ कि यदि क्युएमा जोडिन नसकिने हो यो क्युए प्राप्त गर्न नसकिने हो भने अहिलेसम्म जुन हामीलाई अनुदान दिइराख्नु भएको छ त्यो अनुदान बिस्तारै बिस्तारै घटाउने त्यो आशयले पनि यहाँ प्रस्तुत भइसकेको अवस्था छ त्यसैले हामी पनि क्युएभित्र बाध्यात्मक परिस्थिति त्यो मात्रै होइन असल त्यहाँभन्दा नि बढी कुरा के हो भने हामी अन्य क्याम्पस जसले क्युए प्राप्त गरिसकेका छ उसलाई त गुणस्तर मापन माथिल्लो स्तरको भनेर समाजमा अथवा राष्ट्रमा एउटा छुट्टै खालको चाहिँ माहौल बनाइरहेको छ नि त्योभन्दा हामी कमजोर देखिन्छौँ नि त त्यसैले त्यो लेभल मेन्टेन गर्नको लागि पनि हामी क्युएमा जानै पर्छ त्यो क्युएमा जाने प्रक्रियामा हामी असाध्यै लागिपरेका छौँ हजुर
5: हुन्छ यो छोटो समय हामीलाई उपलब्ध गराइदिनु भयो यसको लागि म धेरै धेरै धन्यवाद
4: म पनि अशोकजीलाई आफ्नो स्टेसनमा बोलाएर क्याम्पसको वर्तमान परिवेशको बारेमा जानकारी आफ्नो स्टेसन मार्फत आफ्नो कार्यक्रम मार्फत यो रेडियो कार्यक्रम मार्फत सम्पूर्ण समुदायमा देशव्यापी यो चाहिँ प्रसार गर्ने अवसर दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ
5: हस् धेरै धेरै धन्यवाद श्रोतावृन्द आज हामीसँग हुनुहुन्थ्यो भानुभक्त बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अन्तमान श्रेष्ठ आजको श्रृंखलामा हाम्रो संवाद तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव अनि प्रतिक्रियाहरू दिन नभुल्नुहोला अर्को श्रृंखलामा हामी फेरि अर्को शैक्षिक बहस शैक्षिक छलफल शैक्षिक विषयलाई केन्द्रित रहेर कुराकानी गर्न उपस्थित हुने नै छौं त्यति जेलसम्मका लागि हामी सबैलाई विदा हुने आज्ञा दिनुहोस् नमस्कार
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301
7: कहिले धरियाको सुस्केरा भन्छ कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हुँदै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
8: कार्यक्रम लोक भाका
7: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्ते नमस्कार अनि हार्दिक नानालोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रलाई मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको साथै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शनिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले कौरा भाका सलाइ जो भाका मौरी भाकालाई कार्यक्रममा स्थान दिनेछौ। हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु लाइदिन क्या हो रुने मोहनी बोलको भाका जसमा आवाज रहेको छ श्रीराम थापा मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर लाइदिन क्या हो रूने मोहनी बोलकुनीकै रमाइलो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु जसमा आवाज रहेको थियो श्रीराम थापा मगरको अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु सोल्टिनीको सिरेमा चन्द्रमा बोलको भाका रहेको छ जसमा आवाज रहेको छ आइता साङ गुरुङ शशिका राई अनि सबिना लिम्बुको अहिलेको लागि भने हो फाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, सोल्टिनीको सिरेमा चन्द्रमा बोलको भाकार रहेको थियो, जसमा आवाज रहेको थियो आइता साङ गुरूङ, शशिकार राई अनि सबिना योङहाङ लिम्बुको. निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु. फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु. मौलिक ठाडो भाका रहेको छ, जसमा आवाज रहेको छ किरण विशी, रमेश खले, प्रिया मगर अनि हिरापुन मगरको. र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ. हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ. त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त.

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सुवर्ण अवसर
2: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
1: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
1: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
1: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
1: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
1: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
3: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: मेटली स्टील फन पर का सब सामान चाइनी कत्ती मजा एक तर जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867294।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
5: हजुर, दान गरौ।
3: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
4: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
3: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आठतन हो।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, लेट्स डन।
9: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी चार, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417007087।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
11: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
13: सिप सिकौं भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
14: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाई हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
13: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
14: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
13: सम्पर्क दुलेगौंडा एनआईसी बैंक भएको भवन, फोन 9856443340, 9001443628 र 9856062446।
15: हजुर, केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री, र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि सुन्न सक्नुहुनेछ। र फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। पछ्यौरी पुलको कौडा भाका रहेको छ, जसमा आवाज रहेको छ मेलिना राई जगत मगरको। अहिलेको लागि भने फाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर र पछिल्लो बोलको कौडा भाका रहेको थियो कार्यक्रममा स्थान दिइसकेकी छु फेरि पनि ढिला नगरिकन चाहिँ अर्को सालै जो भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ पुष्कल शर्मा अनि देवी खर्तीको अहिलेको लागि पनि यो भाका राख्दैछु स्वीकार्नु होला है त

हजुर, निकै नै रमाइलो सालैजो भाका रहेको थियो, जसमा आवाज रहेको थियो पुष्कल शर्मा अनि देवी खर्ती मगरको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु र यो भाका सँगसँगै चाहिँ हामी चाहिँ आजको श्रृंखलाको अन्तिममा रहेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ एउटा ठाडो भाकालाई कार्यक्रममा स्थान दिँदैछु। लमजुङे ठाडो भाका रहेको छ, जसमा आवाज रहेको छ राजु परियार अनि मन्जु विकको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट चाहिँ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरवाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपान को बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: स्टुडियो
4: अहिले बिहानको 9 बज्यो।
5: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: पहाड़ संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विराटनगरमा कांग्रेस नेता गिरीको घरमा प्रहरीको छापा, एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा सीआईबीद्वारा पक्राउ।
0: संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दै सबै सांसदलाई उपस्थित हुन सूचना।
1: कोशी प्रदेशका तराई भूभागमा भारी वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा तातो लहर कायम रहने।
0: युद्धविरामको केही दिनमै अमेरिका र इरानबीच तनाव, हुर्मुज जलमार्ग वरपर दुवै पक्षबाट आक्रमण।
1: र स्पेनसँग पराजित भएपछि उरुग्वे विश्वकपबाट बाहिरियो, पहिलो विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसका युवा नेता अभिषेक गिरीको विराटनगर स्थित घरमा प्रहरीले छापा हानेको छ। विराटनगर 8 मधुमारा स्थित घरमा जिल्ला प्रहरी कार्यालयको टोलीले शंकास्पद वस्तु रहेको भन्दै आज बिहानैदेखि खानतलासी गरिरहेको हो। मोरङका प्रहरी प्रवक्ता मखेन्द्र कुमार मिश्रका अनुसार अहिले पनि सर्च अपरेशन जारी छ, यद्यपि शंकास्पद वस्तु के हो भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन। प्रहरीले गिरीको घर अगाडि पार्किङ गरिराखिएका दुईवटा कारको समेत खानतलासी गरेको छ। ती गाडीहरू गिरी स्वयंले प्रयोग गर्दै आएका थिए।
1: अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा हिजो साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले हात्तीगौड़ामा संचालित टुङग्राम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रूपियाँ अपचालन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो। शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको दधिकोटमा रहेको 29 रोपनी चारना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको छ। थप अनुसन्धान भइरहेको छ।
0: संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। सो कार्यक्रम यही असार 15 र 16 गते सिंहदरबार स्थित संघीय संसद भवनको निर्माणाधीन उत्तर पश्चिमको सभाहालमा हुनेछ। सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधि सभा सदस्यहरूलाई आग्रह गरेको छ। उक्त कार्यक्रम असार 15 गते बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म र असार 16 गते बिहान 11 बजेदेखि अपरान्नसम्म सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बसालले जानकारी दिनुभयो।
1: तनहुमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिका 2 मार्की चोकमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा आबुखैरेनी 2 का 6 वर्षीय सायना थापा र 5 वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। हिजो अपरान्ह विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा आज बिहान चितवनमा मृत्यु भएको हो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम,
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष 2196 मेट्रिक टन बढ़ी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धानको उत्पादन बढ़े पनि मूल्य गिरावटका कारण मूल्यमा भने गिरावट आएको किसानहरूले बताएका छन्। जिल्लामा गत वर्ष 1,03,74.10 मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई 1,03,570.60 मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले बताउनुभयो। गत वर्ष 17,755 हेक्टर जमीनमा चैते धान लगाइएकामा यसपटक वृद्धि भई 17,857 हेक्टर पुगेको छ। अघिल्लो साल चैते धानको मूल्य प्रति क्विन्टल 2,700 रूपियाँसम्म पुगेकामा यस वर्ष घटेर प्रति क्विन्टल 2,000 रूपियाँसम्ममा कारोबार भइरहेको रंगेली नगरपालिका नौका किसान चन्द्र अधिकारीले बताउनुभयो। कृषि ज्ञान केन्द्रका अनुसार 17 पालिका मध्ये सुन्दर हरैचा, बेलबारी, पथरी शनेश्वरी, उर्लाबारी, कामे पोखरी, रतुवामाई, सुनवर्षी, रंगेली र जहदाका किसानले विशेष गरी चैते धानको खेती गर्ने गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच भर्खरै भएको युद्धविराम सम्झौता उल्लंघन गर्दै इरानी सेनाले एक व्यावसायिक मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेपछि अमेरिकी सेनाले जवाफी आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार गैराती हर्मुज जलमार्ग, वरपर रहेका इरानी मिसाइल तथा ड्रोन भण्डारण स्थल र तटीय राडार केन्द्रहरूलाई लक्षित गरी अमेरिकी लड़ाकू विमानहरूले आक्रमण गरेका हुन्। शुक्रबार हर्मुज नजिकै एउटा ठूलो र महँगो व्यावसायिक मालवाहक जहाजमाथि इरानले वान वे अट्याक ड्रोन मार्फत आक्रमण गरेको थियो। आक्रमणबाट जहाजको दायाँतर्फ र कमाण्ड पुलमा क्षति पुगेको भए पनि कुनै मानवीय क्षति भने भएको थिएन। अमेरिकाले अन्य तीनवटा इरानी ड्रोनलाई बीचमै खसालेको दावी गरेको छ। यद्यपि एक अमेरिकी अधिकारीले सीएनएनलाई दिएको जानकारी अनुसार यो अमेरिकी हमला तत्कालका लागि सीमित प्रतिक्रिया मात्र हो र यसले पूर्णकालीन ठूलो सैन्य अभियानतर्फको फिर्तीलाई संकेत गर्दैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो कदमलाई भर्खरै भएको शान्ति सम्झौताको मूर्खतापूर्ण उल्लंघन भन्नुभएको छ। यसै गरी इरानसँगको सम्झौता वार्तामा मुख्य भूमिका खेलेका उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल मार्फत हिंसाको जवाफ हिंसाबाटै दिइने चेतावनी दिनुभएको छ। अर्कोतर्फ इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी हमलाको कड़ा प्रतिवाद गर्दै आफूहरूले पनि यस क्षेत्रमा रहेका अमेरिकी सैन्य स्थानहरूलाई निशाना बनाएको दावी गरेको छ। इरानी सरकारी संचार माध्यम प्रेस टीभीका अनुसार आईआरजीसीले अमेरिकाले आफ्नो प्रतिबद्धता तोडेको र आफ्नो अनुमति बिनाको मार्ग प्रयोग गर्ने जहाजलाई रोक्ने क्रममा अमेरिकाले बहाना बनाएर इरानको तटीय क्षेत्रमा हमला गरेको आरोप लगाएको छ।
1: अब खेल समाचार। एलेक्स बायनाको गोलबाट उरुग्वेलाई 1-0 पराजित गर्दै स्पेन फिफा विश्वकप 2026 को नकआउट चरणमा प्रवेश गरेको छ। यो जीतपछि स्पेन समूह आईमा 7 अंक जोडेर समूह विजेता बनेको छ। आज बिहान भएको दुई पूर्व विजेता बीचको खेलमा उरुग्वेका लागि समूह चरण पार गर्न जीत निकाल्नुपर्ने बाध्यता थियो। समूहको अर्को खेलको नतिजा आफू अनुकूल भएमा बराबरी पनि पर्याप्त हुन सक्थ्यो, तर उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो पर्यो। समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको दुई अंकसहित तेस्रो स्थानमा रह्यो। अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि विश्वकप डेब्यूमै समूह चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ। तीनै खेल बराबरी खेलेको केप भर्डे 3 अंक जोडेर समूह उपविजेता बन्यो। उसले अब नकआउटमा साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वे विरूद्ध शानदार जीत निकालेको छ। राति भएको खेलमा फ्रान्सले नर्वेलाई 4-1 गोल अन्तरले हराएको हो। फ्रान्सको जीतमा ओस्माल डेम्बेले ह्याट्रिक गरे भने एक गोल डिजिरे डुएले थपे। नर्वेले भने यो खेलमा आफ्नो मुख्य टोलीमा ठूलो फेरबदल गरेको थियो, जसमा अर्लिङ हालान्ड समेत टोलीमा परेनन्। यस्तै अर्को खेलमा सेनेगलले इराकमाथि फराकिलो जित निकालेको छ। टोरन्टोमा आज बिहान सकिएको खेलमा इराकमाथि 5-0 गोल गर्दै सेनेगलले नकआउट चरणमा पुग्ने आफ्नो सम्भावना बलियो बनाएको छ। अहिले समूह जीका न्यूजील्याण्ड र बेल्जियम तथा इरान र इजिप्ट बीच प्रतिस्पर्धा भइरहेको छ।
0: अब मौसम। कोशी प्रदेशका तराई भूभागमा भारी वर्षा हुने भएको छ। मनसुनी वायुको प्रभावले कोशी मधेस प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो लहर कायम रहनेछ। यसपालि 6 दिन ढिला गरी असार 5 गते भित्रिएको मनसून अहिलेसम्म देशव्यापी फैलिएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन अझै 4-5 दिन समय लाग्न सक्छ। तराईका भूभागमा पानी नपर्दा गर्मी अत्यधिक बढ़ेको हो। हिजो धनगढ़ी नेपालगंज दिपायल भैरहवा लगायतका शहरको तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुगेको थियो। आज पनि त्यही हाराहारीमा गर्मी हुनेछ। यता मनसून भित्रिएका क्षेत्रमा भने वर्षा समेत भएको छ। पछिल्लो 12 घण्टामा प्युठानको सेउलीबाङमा 76.8 मिलिमिटर, चितवनको देवघाटमा 86 मिलिमिटर वर्षा मापन भएको छ। बागलुङको गलकोट, लमजुङको भुजुङ, भोरलेटार लगायतका क्षेत्रमा 60 देखि 70 मिलिमिटर वर्षा भएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विराटनगरमा कांग्रेस नेता गिरीको घरमा प्रहरीको छापा। एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा सीआईबीद्वारा पक्राउ।
0: संसद सचिवालयले प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गर्दै सबै सांसदलाई उपस्थित हुन सूचना।
1: कोशी प्रदेशका तराई भूभागमा भारी वर्षाको सम्भावना। लुम्बिनी र सुदूरपश्चिममा तातो लहर कायम रहने।
0: युद्धविरामको केही दिनमै अमेरिका र इरानबीच तनाव। हुर्मुज जलमार्ग वरपर दुवै पक्षबाट आक्रमण।
1: र स्पेनसँग पराजित भएपछि उरुग्वे विश्वकपबाट बाहिरियो। पहिलो विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छ। नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा। शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
7: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
6: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको GPA प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
7: 3.4 देखि 3.59 GPA प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
6: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
7: साथै UGC, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
6: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु। फोन 0635712440।
8: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
9: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ DM कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: लक्षित समूहहरू:
9: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
8: मुटुको बाथ रोग,
9: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
8: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
9: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
8: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
9: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
8: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
9: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
8: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
9: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
8: पेसमेकर सम्बन्धीका बिरामीहरू।
10: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा। फोन 061-552-493 र 582-7178।
11: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
12: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
13: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
14: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98-1-176-606।
15: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
16: खेलकुदका क्रममा लाग्ने चोट पटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
16: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98-461-769 र 98-461-15-644।
16: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: यही आउँदो असार 13 गते दोस्रो शनिबार
18: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौका फाइदा लिनुहोला।
17: उपचार हुने रोगहरू,
18: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
17: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
18: कपाल झर्ने समस्या,
17: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
18: टाउको तथा शरीरको चाया,
17: बुढेसकालमा छाला चिलाउने रोग,
18: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
17: छाला तथा यौनाङ्गमा आउने मुसा,
18: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार पक्काको फाइदा लिनुहोला।
17: उपचार हुने रोगहरू,
18: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
17: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
18: कपाल झर्ने

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौड़ा वा इन डिपार्टमेंट भवन संगे मोबाइल 9856324093 र 9856338073
2: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
3: अब चिन्ता नलिनुहोस् शरणयान सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
2: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
3: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
2: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843161209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेका थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372
7: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
7: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
12: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
13: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9560333098

0: र 98465010950।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062065 र 9648064145।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
2: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
2: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
6: आज पनि भाटोड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिक नै त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
2: दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर
5: सञ्जीव श्रेष्ठ 9508083507।
2: कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
12: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
13: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
12: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
13: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
12: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
14: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
15: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वास तिर सुनचादी पसल खोजौला नि।
14: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
16: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
17: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, पूर्व बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807169142।
18: सिप सिकौं, भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
19: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
18: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
19: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
18: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 9556443043, 9001443628 र 9556064646।
20: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
21: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
22: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
21: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 06514 1433 मोबाइल 98678 61887।
23: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर र एलर्जीले मेरो अनुहार नै।
24: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
25: कहाँ?
24: गण्डकी मेडिकल हल।
22: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
24: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
22: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिद्धेलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
23: गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 06559039, मोबाइल 98402926।
26: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
27: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
26: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
27: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
26: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
22: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98562420, 98014054 र 98462320।
28: के हो
29: हेर त, रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
28: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
29: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
28: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
29: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
30: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
31: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
32: नेपाल सरकार, विज्ञापन बोर्ड।
33: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
33: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
33: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
33: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
33: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
30: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9840878528 र 9008816142।
3: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
4: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटुरोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: लक्षित समूहहरू:
4: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
3: मुटुको बाथरोग,
4: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
3: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
4: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
3: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
4: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
3: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
4: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
3: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
4: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
3: पेसमेकर सम्बन्धीका बिरामीहरू।
30: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-4-93, 552-4-94 र 585-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
27: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
33: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्ड
5: ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
27: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
8: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
8: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र। हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
27: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
27: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
8: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
33: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 98603-73-10 र 98261-53-507।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
27: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
12: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुना।
10: मोबाइल 98058-35537 र 98066-15899।
27: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
27: ओके ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
27: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
14: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्स मा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
17: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
17: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
16: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
17: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
16: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
17: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
16: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
17: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
18: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
19: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
20: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
21: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
18: ए हो र हस् दाई म आजै जान्छु
17: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
16: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9556062891
22: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
17: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
22: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
17: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
22: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
17: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
22: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
17: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
22: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
17: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
22: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
17: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976246।
1: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
4: ढोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461349304।
23: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत सुन्दै हुनुहुन्छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नयाँ नेतृत्व र नीति तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन सम्पन्न भएको छ। चितवनमा गएको आइतबारदेखि शुरू भएको महाधिवेशन हिजो पार्टीको पदाधिकारी चयन गर्दै सकिएको हो। महाधिवेशनले सभापतिमा रवि लामी छाने र उपसभापतिमा स्वर्णिम वाग्लेलाई निर्विरोध निर्वाचित गरेको छ। महिला उपसभापतिमा तोसीमा कार्कीलाई पराजित गर्दै सविता गौतम निर्वाचित हुनुभएको छ भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभयो। महामन्त्रीमा मनिष झा, सागर ढकाल र गणेश कार्कीले पनि प्रतिस्पर्धा गरेका थिए। त्यस्तै गरी सह महामन्त्रीमा खुल्लातर्फ हरि ढकाल र असीम शाह तथा महिलामा निशा डाङ्गी निर्वाचित हुनुभयो। नवनिर्वाचित पदाधिकारीहरूको हिजो नै शपथ ग्रहण भएको छ। महाधिवेशन अन्तर्गत पहिलो चरणमा 99 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। एकजना वरिष्ठ नेता, दुई उपसभापति, एक महामन्त्री, एक प्रवक्ता, तीन सह प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष गरी 12 जना पदाधिकारीसँगै 51 जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी रहेको छ। यसै पार्टीको स्थापना भएको 4 वर्षमा पहिलो महाधिवेशन गरेर रासोपाली नयाँ नेतृत्व र नीति तय गरेसँगै संस्थागत मान्यता समेत प्राप्त गरेको छ। महाधिवेशनका क्रममा व्यवस्थापन भद्रगोल भएकोदेखि छिटफुट विवाद र कतिपय विषयमा अलोकतान्त्रिक व्यवहार देखिएको भन्दै रासोपाकै नेता र कार्यकर्ताहरू असन्तुष्टि पनि जनाएका छन्। तनहू समाज हङकङले मृगौला तथा क्यान्सर पीड़ितलाई आर्थिक सहयोग गरेको छ। हङकङमा बसोबास गर्ने तनहूवासीको संस्था तनहू समाज हङकङले जिल्लाको मृगौला तथा क्यान्सरबाट पीड़ित बिरामीलाई 5,76,000 आर्थिक सहयोग गरेको हो। बन्दीपुर गाउँपालिका 4 निवासी दुवै मृगौला फेल भएका सुखबहादुर गुरूङ, रिसिङ गाउँपालिका 8 का सोमबहादुर नेपाली र क्यान्सर पीड़ित सोही ओडाका दुर्गा बहादुर थापालाई शुक्रबार हिजो दमौलीमा आयोजना गरिएको कार्यक्रममा जनही 1,92,000 आर्थिक सहयोग प्रदान गरिएको छ। समाजका अध्यक्ष कर्णबहादुर नेपाली, पूर्व अध्यक्ष भीमराज गुरूङ, जंग बहादुर थापाले पीड़ितका आफन्तलाई उक्त रकम हस्तान्तरण गर्नुभयो। समाजले विक्रमसम्म 2056 सालदेखि जिल्लामा विविध क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। समाजले जिल्लामा 1 करोड़ भन्दा बढ़ी सहयोग गरिसकेको समाजका पूर्वाध्यक्ष गुरूङले बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबुखैरनी गाउँपालिका दुई मार्की चोकमा कारको ठक्करबाट दुईजना बाल बालिकाको मृत्यु भएको छ। मुगलिनबाट डुमरीतर्फ आउँदै गरेको यूपी 13A077770 नम्बरको भारतीय नम्बरको गाडीले शुक्रबार ठक्कर दिँदा दुई बाल बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। मृत्यु हुनेमा आबुखैरनी गाउँपालिका दुई निवासी 6-7 वर्ष जस्तै देखिने साइना थापा र 6-7 वर्षकै उमेर रहेका उलियम थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। कारको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि आबुखैरनी अस्पताल लगिएको थियो। त्यहाँबाट प्राथमिक उपचार पश्चात चितवन पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको घिमिरेले बताउनुभयो। ती बाल बालिका विद्यालयबाट फर्कदै गर्दा कार ले ठक्कर दिएको थियो। सड़क छेउमा हिँडिरहेका बाल बालिकालाई तीव्र गतिमा आएको कारले ठक्कर दिएको तनहु प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले एकै दिनमा 102 सवारी चालकलाई सवारी नियम उल्लंघनमा कार्यवाही गरेको छ। यसबाट राज्य कोषमा 81,10,514 राजस्व दाखिल भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 89 नियम विपरीत राइड सेयरिङ गरेका 108 सांकेत बत्ती उल्लंघनकर्ता 79 र तीव्र गतिमा सवारी साधन चलाएका 83 जनालाई कार्यवाही गरिएको हो। त्यसैगरी लेन अनुशासन पालना नगर्ने 59, निषेधित क्षेत्रमा हर्न बजाउने 100 लागू पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्ने 2, एकतर्फी सड़कमा सवारी साधन चलाउने 78 र अन्य सवारी नियम पालना नगरेका 1,484 जनालाई कार्यवाही गरिएको प्रहरीले जनाएको छ। तनहुको रिसिङ गाउँपालिकामा हिजो रिसिङ गाउँपालिका स्तरीय वृहत शैक्षिक सामग्री प्रदर्शनी महोत्सव 2083 सम्पन्न भएको छ। रिसिङ गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा पोखरी भन्ज्याङ स्थित गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको महोत्सवमा पालिकाभित्रका विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयहरूले तयार पारेको विभिन्न सृजनात्मक र नवप्रवर्धनात्मक तथा व्यावहारिक शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो। विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन शिक्षण सिकाइलाई थप व्यावहारिक प्रविधि मैत्री र प्रभावकारी बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने जनप्रतिनिधि कर्मचारी प्रधानाध्यापक शिक्षक शिक्षिका निर्णायक मण्डल संचारकर्मी विद्यार्थीप्रति गाउँपालिकाले आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षाको गुणस्तर अभिवृद्धिका लागि यस्तो रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। आफ्नै योजनामा सरकारले मन्त्रालय स्थापना गरेर मन्त्रालयको जिम्मेवारी समेत दिए पछाडि विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयलाई गति दिने योजनामा रहनु भएको छ। तर शुरूवातीबाट नै मन्त्रालयको तयारी गर्नु परेको, कर्मचारी अभाव भएको लगायतको समस्या भोगिरहनु भएका मन्त्री पुनलाई यति बेला भने मन्त्रालय सम्हाल्ने सचिवकै खाँचो परेको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै मन्त्रालयका लागि योग्य सचिव चाहिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालयको सचिवज्यूको कार्यकाल सकिएर असारको 17 गति बुधबारदेखि अवकाश लिनुहुन्छ। मन्त्री पुनले मन्त्रालयलाई विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा काम गरेको एकदमै अनुभवी कर्मठ सरकारी सम्पादन गर्न सक्ने सचिव चाहिएको बताउनु भएको छ। उहाँले विभिन्न माध्यमबाट योग्य सचिवको खोजी भइरहेको बताउँदै सबैसँग सहयोगको अपेक्षा गर्नुभएको छ। लागू औषधको ओसार पसार तथा दुरूपयोग नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तनहुले साप्ताहिक लागू औषध न्यूनीकरण तथा रोकथाम कार्ययोजना अन्तर्गत शुक्रबार हिजो विशेष चेकिङ अभियान सञ्चालन गरेको छ। कार्यालयबाट तयार पारिएको कार्ययोजना बमोजिम गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा स्थित K9 शाखाको समन्वयमा शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे क्षेत्रमा डग स्निफिङ सहित संयुक्त चेकिङ गरिएको हो। अभियानका क्रममा प्रहरीले सवारी साधन, यात्रु तथा शंकास्पद वस्तुहरूको विशेष निगरानी र परीक्षण गरेको जनाएको छ। लागू औषध वा अवैध ओसार पसार कारोबार तथा प्रयोग नियन्त्रण गर्दै जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय तनहुँले औषध विरूद्धको यस्तो लक्षित अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्दै नियन्त्रणको प्रयासलाई थप प्रभावकारी बनाउने जनाएको छ। स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर 7 लवली डाँडामा शुक्रबार हिजो बिहान एउटा बोलेरो जीव दुर्घटना भएको छ। मेर्दीको चापाकोट सड़क खण्डमा भएको सो दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ भने दुर्घटनामा अन्य 17 जना घाइते भएका छन्। ताप्केबाट वालिङतर्फ जाँदै गरेको बीएए 79005 नम्बरको डबल क्याब बोलेरो जीप सड़क छेउमा पल्टिएको थियो। जीपमा चालक सहित 19 जना सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर वालिङ नगरपालिका वडा नम्बर 7का 25 वर्षका राजेन्द्र बीरकट्टाको मृत्यु भएको छ। उहाँको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा दिउँसो 1 बजे मृत्यु भएको थियो। घाइतेहरूलाई वालिङमा प्राथमिक उपचार गरेर थप उपचारका लागि पोखरा रिफर गरिएको छ। घाइतेमध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। वालिङ नगरपालिका वडा नम्बर 7की 46 वर्षका रूपकला सारूको टाउको, अनुहार र छातीमा चोट लागेको छ। उहाँको अवस्था गम्भीर रहेको जनाइएको छ। यस्तै रूपन्देहीको गैडहावा गाउँपालिका वडा नम्बर 4की 55 वर्षकी मित्रा गुरूङको अवस्था पनि गम्भीर रहेको छ। उहाँको पनि टाउको, अनुहार र छातीमा चोट देखिएको छ। नवलपरासी पूर्व कावास्वती नगरपालिका ओडा नम्बर 5की 41 वर्षकी मायादेवी सुनारीको अवस्था पनि गम्भीर रहेको जनाइएको छ। बढ़दो सवारी दुर्घटनालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुरी संयुक्त रूपमा चालक सचेतना कार्यक्रममा निरन्तरता दिएका छन्। शनिबार आज बिहान 4 बजेदेखि पोखरा मोगलिन सड़क खण्डमा सञ्चालन गरिएको अभियान अन्तर्गत विभिन्न सवारी साधनमा चालकलाई सड़क सुरक्षा तथा ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरिएको छ। प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार चालकहरूलाई सड़कको अवस्था, लेन अनुशासनको पालना, सुरक्षित गति, ट्राफिक नियमको पूर्ण पालना तथा यात्रु सुरक्षा सम्बन्धी विषयमा सम्झाई बुझाई गरिएको थियो। विशेष गरेर पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखरा मोगलिन सड़क खण्डमा बढ़दो सवारी चाप र दुर्घटनाको घटनालाई ध्यानमा राखेर बिहानैबाट अभियान सञ्चालन गरिएको जनाइएको छ। सचेतना कार्यक्रममा दुई पाङ्ग्री, चार पाङ्ग्री र ठूला सवारी साधनका चालकलाई लक्षित गरिएको छ। अभियानका क्रममा 21 वटा दुई पाङ्ग्री सवारी साधन, 75 वटा चार पाङ्ग्री सवारी साधन र 45 वटा ठूला सवारी साधनका चालकलाई ट्राफिक नियम तथा सड़क सुरक्षा सम्बन्धी जानकारी गराइएको प्रहरीले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानी लक्ष्यमा ड्रोन आक्रमण गरेको छ। इरानले हालै भएको युद्ध विरामको उल्लंघन गरेको आरोपसहित अमेरिकी सेनाले इरानी लक्ष्यमा आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जल डमरूमा कार्गो जहाजमा आक्रमण गरेको र इरानले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाउनुभयो। उहाँको आरोप पछाडि अमेरिकी सेनाले आक्रमण गरेको बीबीसीले जनाएको छ। तर इरानको इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्सले अमेरिका र इजरायललाई घटनाको दोषी भनेको छ। ट्रम्पले ट्रुथ सोशलमा गरेको पोस्टमा इरानले हर्मुज जलमार्ग हुँदै गइरहेको जहाजमाथि कम्तीमा 4 वटा ड्रोन प्रहार गरेको दावी गर्नुभएको छ। आक्रमणबाट मालवाहक जहाजमा क्षति पुगे पनि आफ्नो यात्रा जारी राख्न सफल भएको खबरमा उल्लेख गरिएको छ। अमेरिका, इजरायल र इरान बीचको तनावका कारणले गएको फेब्रुअरी अन्तिम हप्ता यता खाड़ी क्षेत्रमा सयौं जहाज तथा हजारौं नाविक प्रभावित बनेका छन्। हर्मुज जलमार्ग पुनः सञ्चालनमा आए पछाडि संयुक्त राष्ट्रसंघले मंगलबारदेखि उद्धार तथा निकासी अभियान शुरू गर्ने घोषणा गरेको छ। तर पछिल्लो आक्रमण पछाडि अभियान अस्थायी रूपमा रोकिएको छ। अब अन्तिममा खेल समाचार। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ एनफाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी आरोपमा अनुसन्धानका लागि हिजो बेलुका शेर्पालाई बुढा नीलकण्ठको गणेश चोकबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक एसपी अनुपम शमशेर जबराले हात्ती गौण्डामा संचालित टुंगराम इन्टरनेशनल एकाडेमीको 8,70,30,000 रकममा प्रचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको जानकारी दिनुभयो। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई आनी पुर्याएको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शेर्पाले भक्तपुरको दधिकोटमा रहेको 29 रोपनी 4 आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा फेला परेको छ। फिफा विश्वकप फुटबलमा स्पेनले उरुग्वेलाई एक गोलले पराजित गर्दै समूह विजेता भनेर नकआउट चरणमा प्रवेश गरेको छ। यो खेलमा स्पेनका एलेक्स बाइनाले एक मात्र गोल गर्नुभएको थियो। उक्त गोल निर्णायक बनेको थियो। उहाँले खेलको 42 मिनटमा गोल गर्नुभएको हो। जितपछि स्पेन समूह एचमा 7 अंक जोडेर समूह विजेता बनेको छ। समूहमा 2 बराबरी र 1 हारबाट उरुग्वे 2 अंकसहित तेस्रो स्थानमा रहेको छ। अर्को खेलमा केप भर्डे र साउदी अरबले गोलरहित बराबरी खेले पछाडि केप भर्डे विश्वकप फुटबलको डेब्यूबाट नै समूह चरणमा अपराजित रहेर अन्तिम 32 प्रवेश गरेको छ। तीनैवटै खेल बराबरी खेलेको केप भर्डेको 3 अंक रहेको छ। केप भर्डे यो समूहको उपविजेता रहेको छ। समूह एचमा साउदी अरबले 2 अंक मात्रै जोड्न सक्यो। यस्तै गरी उरुग्वे र साउदी अरब विश्वकपबाट बाहिरिएका छन्। अहिले बिहान पाउने 9 बजेबाट समूह जीका 2 खेल भएका छन्। क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा न्यूजील्याण्ड र बेल्जियम तथा अमेरिकाको सिएटल रंगशालामा इजिप्ट र इरान खेलिरहेका छन्। तालिकामा इजिप्ट 4 अंकसहित शीर्ष स्थानमा रहँदा समान 2 अंकसहित इरान दोस्रो र बेल्जियम तेस्रो तथा 1 अंकसहित न्यूजील्याण्ड पुच्छारमा रहेको छ। हवस् त, नै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
6: अब दुले गौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
6: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
6: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
6: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
6: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
6: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
8: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
24: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
25: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562375 र 98011324375।
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त
10: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो केको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ
23: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
25: प्रोपाइटर विवेक ढुङ्गाना जानकी
23: दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह

0: 9811-63-136.
1: अफिसबाट अमितसरको फोन।
2: हजुर, म पछि कल ब्याक गर्छु। ओ सरी भगवान्, आज पनि ढिला भयो।
3: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856020279।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिन कि क्या हो?
7: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन। त्यसमाथि महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी। डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
10: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
11: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
12: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
12: थप जानकारीका लागि सम्पर्क 0655-71-479, मोबाइल 9856062-65 र 9848-64-145।

0: कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
0: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
6: होइन के सुन्ने भनेको
7: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
6: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
7: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
6: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856320, 9840154674 र 9846320।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ, आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको, ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
16: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पातेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
17: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453305।
18: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज,
19: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
20: इट्स टाइम फॉर कॉलिंग टाइम
19: ओनली ऑन रेडियो ढोरबाराही।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। जसले तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथ इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। अनि प्रोग्राम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु अबको 12 बजेको समयसम्म। अनि हामी चाहिँ हप्ताको साथै दिन फरक श्रृंखलाको साथमा हुँदै गर्दा आज चाहिँ शनिबारको एपिसोडमा छौँ। झारे गाउँ खाने कथाको साथमा चाहिँ जोडिन्छौ। सहभागिता जनाउनको लागि 0965-4420-00 टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेको छु भन्ने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमै हुनुहुन्छ होला। अनि साथमा चाहिँ हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा सँगसँगै अहिलेको लागि भने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। तिमी यति राम्री छौ कि, प्रमोद खरेलको आवाजमा सजिएको, साथमा अनु चौधरीको आवाज पनि रहेको छ। यो गीत स्वीकार्नु होला है त।

0: हजुर, किन यति राम्रै छौ कि यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत चाहिँ गरिसकेको छु। प्रमोद खरेलको आवाजमा सजिएको यो सुमधुर गीतमा साथमा चाहिँ अनु चौधरीको आवाज पनि रहेको थियो। कस्तो लाग्यो तपाईँको पनि सम्पूर्ण श्रोता साथीलाई मन पर्यो होला। यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ, जहाँ चाहिँ आज भनेको शनिबारको एपिसोडमा पनि छौ अनि गाउँ खानेको कथाको साथमा चाहिँ जोडिन्छौ। अनि मिलेदेखि यहाँले चाहिँ मैले राखेको गाउँ खाने कथाको चाहिँ नाउँ दिनुपर्ने हुन्छ, नभए तपाईँको प्यारो प्यारो गाउँ आज शनिबारको एपिसोडमा चाहिँ हामीलाई दिनुपर्ने हुन्छ है। यो रमाइलो कुराकानीको साथमा पनि जोडिन्छौ। अहिले भनेको साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, नमस्कार, सन्चै आरामै छौ भन्दै कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रोशिकाजीलाई। अनि रोशिकाजी सन्चै आरामै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ, सुनाइदिनुहोस् न त। हाम्रो पनि खानपिन चाहिँ भइसक्यो। अब धुलेगौडाको मौसम अहिले चाहिँ मजाले घाम लागेको छ, बेलुकी पख त्यही नै हो, मजाले पानी पर्छ, शीतलो पनि हुन्छ होइन। यस्तै छ पछिल्लो समयको हाम्रो तिर। अनि हामीलाई सुन्नु भएको छ कि छैन? हजुर, रेडियो प्रोग्राम चाहिँ सुन्दै हुनुहुन्छ। अनि आज गाउँ खाने कथा खेल्नको लागि कतिको रेडी हुनुहुन्छ त नि? ल, 5 नम्बरको आज चाहिँ अब धेरै जस्तो चाहिँ छोटो मिठो पनि छ, 5 नम्बरको गाउँ खाने कथा म तपाईँको लागि ढिला नगरी राखिहाल्छु। सुन्नुहोस् है त, थालभरि मुसुरी एक धिगो नुन के होला? फेरि पनि सुन्नुहोस् है, जुन तारा भन्नुहुन्छ। ल, थालभरि मुसुरी ल है, म एकचोटि चाहिँ राख्छु अनि त्यसपछि तपाईँको जवाफ चाहिँ के छ
1: त्यसलाई।
0: ल, एकचोटि सुनाम कि नसुनाम त गाउँ खाने कथा? ल, केही पनि भएन है। ल, ठिकै छ, तपाईँको जवाफ के भयो त म चेक गरिहाल्छु है त।
2: तपाईँको जवाब मिलेन।
0: ल, धेरै धेरै धन्यवाद। यस्तो रमाइलो ठाउँ चाहिँ अब बेला बखत हामीलाई दिनुहुन्छ होइन। हाम्रो रसिकाजीलाई धेरै धेरै धन्यवाद भन्दै यसको सही जवाब चाहिँ अघि तपाईँले भन्नुभएको थियो कि जुन तारा नै हो अरे कि। ल, ठिकै छ, थालभरि मुसुरी अनि एक ढिको चाहिँ नुन के हो त भनेर चाहिँ मैले राखेको थिएँ है। अनि 0 45 14 14 2 0 0 को बाटो भएर साथीहरूले चाहिँ अब जवाफ दिनको लागि चाहिँ अब हामी 30 सेकेन्डको समय पनि दिन्छ, सो नहतारिएर पनि राख्न सक्नुहुन्छ होइन। हाम्रो रसिकाजी जस्तो ज्ञानी हुनुहुन्छ, हामीलाई गाउँ दिन्छु भन्नुहुन्छ भने अब नाउँदा हामी दिन्छौ नै अनि आउन सक्नु। अनि कोही साथीहरूले त आफ्नो गाउँ भनेको गाउँ ठाउँ हो, सकेसम्म नदिऊ पनि भन्नुहुन्छ है। हेरौँ अब आउने साथीले चाहिँ के गर्नुहुन्छ। स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर।
3: हेलो, नमस्ते।
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो सुशीलाजीलाई।
3: धन्यवाद।
0: अनि सुशीलाजी सन्चै आरामै हुनुहुन्छ? म पनि एकदमै सन्चै आरामै छु भन्ने। हाम्रो सुशीलाजी पछिल्लो समय कतातिर व्यस्त हुनुहुन्छ?
3: स्कुलतिर
0: भनेपछि अब पढाइ सुरु भइसक्यो है?
3: हजुर।
0: अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ त सुशीलाजीको?
3: पढाइ राम्रो भइरहेको।
0: अनि आज र भोलिको दिन चाहिँ छुट्टी छ हो?
3: हजुर।
0: ल, अब समय मिलाएर होइन छुट्टीको समयमा हामीलाई पनि सम्झँदै गर्नु होला। अनि आज यो छुट्टीको दिनमा भोलिको दिनमा चाहिँ के कसरी बिताउनुहुन्छ त नि?
3: बालीमा जाने।
0: बालीमा के काम चाहिँ सुरु गर्दै हुनुहुन्छ? ध्यानुङथोकतिर चाहिँ कस्तो कामहरू हुँदैछ त नि? बाँदर कुरेर। अनि तपाईँ मात्रै जानुहुन्छ कि साथीसँग जानुहुन्छ नि? साथीसँग है ल एकदमै राम्रोसँग हेरचाह चाहिँ गर्नु होला कहिले काहीँ चाहिँ अहिले पछिल्लो समय अब थोरै मात्र बाधा आउँदैन होइन धेरै हुन्छ अनि अब आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला धेरै घाममा चाहिँ नहिँड्नु होला है अनि आज गाउँ खाने कथा खेल्न रेडी हुनुहुन्छ ल अब पाँच नम्बरको चाहिँ अघि गइसक्यो बाँकी हामीसँग सबै नम्बर चाहिँ छ यहाँले लक्की नम्बर चुज गर्न सक्नुहुन्छ ल चुज गर्नुहोस् सात नम्बरको भन्नुहुन्छ ल तपाईँको लागि छोटो मिठो परेको छ ध्यान दिएर सुन्नु होला पखेटा न सखेटा आकाशमाथि उड्ने के होला फेरि सुन्नुहोस् है एकचोटि पखेटा न सखेटा आकाशमाथि उड्ने के होला पखेटा पनि छैन रे त्यसको अरू केही चिज पनि छैन रे तै पनि आकाशमाथि उडिरहन्छ के सम्बन्धित भन्दा आकाश मै देख्न सकिन्छ हामीले होइन तर छुन पनि सकिँदैन तर देखिरहन्छ तपाईँले अहिले पनि देख्नु भएको छ होला अब हेर्नुहोस् त आकाशतिर अब के हुन्छ पखेटा हुँदैन तै पनि उडिरहेको हुन्छ अरे कि ल के होला त्यस्तो चाहिँ सुशीलाजी अब मलाई चाहिँ हेर्न एकदमै मनपर्छ होइन अब तपाईँलाई चाहिँ के कतिको मनपर्छ छुनु चाहिँ मिल्दैन हेर्ने मात्र हो एरोप्लेन भन्नुहुन्छ
3: हजुर
0: ल समय पनि ट्याक्कै सकियो तपाईँको जवाब के भयो त म चेक गर्छु है सुशीलाजी तपाईँको जवाब त मिलेन भन्छ त एरोप्लेन त रहेनछ है हवाइजहाजको त पखेटा हुन्छ अरे कि ल अब मलाई ध्यानुङ्थो गाउँ दिनुहोस् अनि म यसको सही जवाब दिन्छु नि त ल धेरै धेरै धन्यवाद भन्दै यसको सही जवाफ जानु अगाडि चाहिँ अति नपत्ति नजाने गति क्या होला सही जवाफ भन्ने रहेको छ बादल देख्नु भएको छ यसको सही जवाफ चाहिँ बादल हो है अहिले भने यसो टेन्सन सुशीलाजी प्रोग्राम सुन्दै गर्नु होला है त नमस्ते बाई बाई सानी ज्ञानी मान्छे हुनुहुन्छ हामीसँग जोडिराख्नुहुन्छ पछिल्लो समय चाहिँ अब पढाइले गर्दा भन्नुभएको थियो है अनि आज छुट्टीको समयमा चाहिँ हामीसँग जोडिएर कुराकानी गरेर गइसक्नु भएको छ यस्तै छोटा मिठा हामीले चाहिँ आज गाउँ खाने कथा लिएर आएका छौँ अनि रमाइलोहरू पनि लिएर आएको छु अनि यो रमाइलो सँगसँगै मिठा मिठा कुराकानीको साथमा अबको बाह्र बजेको समयसम्म त हामी तपाईँको साथमा रहन्छौँ साथमा मिठा मिठा गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिन्छु भने पक्कै पनि धेरै साथीहरू काम कार्यमा व्यस्त हुनुहुन्छ होला र व्यस्तताको बावजुद पनि हामीलाई सुन्दै हुनुहुन्छ जस्तो पनि लागिरहेको छ पक्कै पनि सुनेर साथ दिनुहुनेछ अनि के कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिँदै गर्नु होला अहिले भन्ने साथी हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत छ है प्रेमजीलाई प्रेमजीसँग पनि पछिल्लो समय कुराकानी नभएको अलिक दिन भए जस्तो लाग्यो कतातिर हुनुहुन्छ फोन नउठेर होला ल हामीलाई चाहिँ सुनेर साथ दिनुभएको थियो कि थिएन त त्यसो भए है अनि आज तपाईँ तेस्रो सहभागी साथी पनि हुनुहुन्छ आज गाउँ खाने कथा खेल्न कतिको रेडी हुनुहुन्छ ल तयारै हुनुहुन्छ भनेपछि पाँच र सात नम्बरको गयो बाँकी एकदेखि दससम्म तपाईँलाई मनपर्ने नम्बर चुज गर्नुहोस् न त छ नम्बर भन्नुहुन्छ ल छ नम्बरको चाहिँ तपाईँको लागि एकदमै रमाइलो गाउँ खाने कथा परेको छ ध्यान दिएर सुन्नु होला दुई अक्षरको मेरो नाम सानो छँदा पकै खाम ठुलो भएपछि धुरीमा जाम के होला फेरि पनि सुन्नुहोस् है एकचोटि दुई अक्षरको मेरो नाम दुईटा अक्षरले बन्द रहेछ कि यो नाम चाहिँ दुई अक्षरको मेरो नाम सानो छाँदा पकाइ खाम ठुलो भएपछि धुरीमा जाम भने के धुरी अथवा अब घर सानो बनाउन पनि प्रयोग हुने रहेछ के होला त्यस्तो चाहिँ समय सुरु भयो है त ल के होला त्यस्तो अब सानो छँदा पकाएर खान पनि मिल्छ अरे ठुलो भएपछि अब धुरीमा पनि जान मिल्छ अरे लैजान मिल्छ अरे छाउनु मिल्छ अरे मकै भन्नुहुन्छ ल मकै ल दुई अक्षर पनि आएको छ होइन अब यसमै लक गरौँ कि समय चाहिँ छ है फेरबदल गर्ने भए पनि गर्न सक्नुहुन्छ ल मकै भन्नु भएको छ अब तपाईँको जवाब चाहिँ के भयो त म चेक गर्छु ध्यान दिएर सुन्नुहोस् है त
2: तपाईँको जवाब मिलेन
0: तपाईँको जवाब त मिलेन भन्छ त तपाईँको ठाउँ आज कास्कीतिरको चाहिँ हामीलाई सबै ठाउँ दिनु पर्यो नि त
3: लेख्न
0: दिनुहुन्छ ल अति न कति नजाने गति क्या होला त क्या हो यसको सही जवाब चाहिँ बाँस हो के बाँस धुरीमा धुरी मार्ने गोठ छाउने धुरी मार्ने भन्छ नि बाँस हो नि त दुई अक्षर पनि छ अनि सानो सानो अब तामा
3: हजुर
0: अब तामाको सिजन पनि सुरु हुन्छ नि त अनि तपाईँलाई चाहिँ कतिको मन पर्छ हजुर हजुर अनि तपाईँको लेखनाथतिर चाहिँ तामा पाइन्छ कि पाइँदैन
3: हाम्रो त यहाँ तर अघि
0: मासतिर पाइन्छ है ल मासतिर भएको ठाउँ पनि सबै हाम्रो भयो अर्को हप्ता चाहिँ फिर्ता लग्ने गरेर आउनुहोस् अहिले भने छुट्टिनु पर्छ है ल हुन्छ हस् नमस्कार अनि के हो आज त सबै साथीको गाउँ लिएर बसेको छु अहिलेसम्म है साथीहरूलाई चाहिँ हामी केही क्षणमा सहभागी गराउँछौँ अहिलेको लागि भने धुमा बिन्दुको आवाजमा सजिएको एउटा सुमधुर गीत एसाइला बोलको गीत चाहिँ हामी सुन्दैछौँ यो गीत सँगसँगै जानुपर्ने बेला भइसकेको छ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा विश्राम पश्चात हाम्रो पुनः भेट त हुन्छ नि यहाँहरू भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460972646।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल,
8: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
9: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
13: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
14: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
5: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
15: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
16: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
17: डर लाग्नु, निद्रा नलाग्नु,
16: अनौठा विचार आउनु,
17: निराशा बढ्नु, खुसी नहुनु,
16: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
17: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
16: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
17: छटपटी हुनु, चिटचिट पसिना आउनु,
16: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
17: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
16: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
17: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
14: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
18: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
11: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
18: हस् मम्मी।
19: मैले सुने छोरी, ल जाम हिँडा।
11: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
19: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
11: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
19: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
20: स्टुडियो
21: अहिले बिहानको 11 बज्यो।
20: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल, दुलेगौंडा हेल्प चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98-160-95-301।
3: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ यम र सहभागी जनाउनको लागि 0965414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला छ, जहाँ चाहिँ हाम्रो प्रोग्रामका स्पोन्सर गरिदिएको छ ओमेमा आवासन संसार दिवस दुलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री अनि साटफेर गरिनुका साथै पुरानो गरगनाहरू पनि साटफेर मर्मत अनि खरिद बिक्री गरिन्छ। गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ भने साथमा चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर एफएनसी एन्जुलरी सप्रे प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै हामी चाहिँ हप्ताको साथी दिन फरकबार फरक श्रृंखलाको साथमा चाहिँ आउँदै गर्दा सहभागी साथी मध्ये सोमबारको एपिसोड बाहेक चाहिँ हामी बाह्रपछि एकजना साथीलाई विजय गराउँछौं अनि विजय साथीहरू मध्ये पनि अन्तिमबार शनिबार जुन चाहिँ आज रहेको छ एकजना साथीलाई चाहिँ लक्की ड्र मार्फत विजय गराउँदै उहाँले चाहिँ पाउन सक्नुहुन्छ रुसैको रिचार्ज है। अनि लक्की ड्र साथी चाहिँ अब तपाईँ पनि बन्न सक्नुहुन्छ, सहभागी साथ जनाउँदै गर्नुहोला। अहिले भने कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। कहाँदेखि कसको आवाज सुन्दैछु होला?
4: खोटाङको बाराखुरा अशोक तामाङ।
3: अशोक तामाङजी सन्चै आरामै हुनुहुन्छ?
4: एकदमै आरामको छ। तपाईँहरूको मिठो प्रोग्राम सुन्न पाएर चाहिँ खुसी लागिरहेछ।
3: रेडियो प्रोग्राम पनि सुन्दै हुनुहुन्छ हो? अनि योभन्दा ठुलो खुसीको कुरा हामीलाई चाहिँ के हुन्छ र है, त्यति टाढाबाट पनि हामीलाई यसरी सुनेर साथ दिनुहुन्छ। अनि अशोकजीतिरको नयाँ नौला हालखबर, खोटाङतिरको नयाँ नौला हालखबर के छ पछिल्लो समयको?
4: रमाइलो घमाइलो छ नि, तपाईँहरूको प्रोग्राम सुनेपछि हामी धेरै खुसी छौँ नि हजुर।
3: अब रमाइलो घमाइलो अनि घमाइलो मौसममा चाहिँ अब पछिल्लो समय अब असारको माहौल चाहिँ भ्याइ नभ्याइ हुन्छ भनेर साथीहरूले सुनाइराख्दा तपाईँकोतिर चाहिँ असारे माहौलले चाहिँ छुन्छ कि छुँदैन?
4: एकदमै छुन्छ नि हजुर। त्यही पनि अब रेडियो गरेर छोड्ने कुरा भएन नि त हजुर।
3: ठिकै छ, अनि कार्यक्रममा सहभागिता जनाइदिनु भयो एकदमै खुसी लाग्यो। अनि आज अब हामी गाउँ खाने कथा खेलिरहेको छौँ, जहाँ चाहिँ अब छोटो मिठो चाहिँ लिएर आएको छ आज, र अहिलेसम्म चाहिँ 5, 6, र 7 नम्बरको गइसक्यो भने बाकी 1 देखि 10 सम्म कतिको राखिदिने होला हाम्रो अशोकजीको लागि?
4: 10 नम्बरको
3: भन्नुहुन्छ? ल, 10 नम्बरको गाउँ खाने कथा हाम्रो अशोकजीको लागि भने एकदमै रमाइलो खालको पनि परेको छ, म तपाईँको लागि राख्दैछु, ध्यान दिएर सुन्नु होला। सिउनु त सिउनु, घुमाई घुमाई सिउनु, सियोको टुप्पो भाँचिने गरी सिउनु, अरे के होला? फेरि पनि सुन्नुहोस् है एकचोटि। सिउनु त सिउनु, घुमाई घुमाई सिउनु, सियोको टुप्पो भाँचिने गरी सिउनु, के होला? जाने दिनुहोस् उसको नाउन, जाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ। ल, यता चाहिँ तपाईँको समय सुरु भयो है त। सिउन त सिउनु अरे, घुमाई घुमाई सिउने अरे, त्यसलाई सिलाउँदा चाहिँ होइन, सिउँदा चाहिँ त्यो सियोको टुप्पो भाँचिने गरी सिउनु पर्छ अरे के? ल, के होला अक्सर अब सियो भन्दा पनि त्यो सिउँदै गर्दाको कुरा चाहिँ भाँचिने गरी सिउनु पर्छ अरे, घुमाइ घुमाइ सिउनु पर्छ अरे। ल, के होला त्यस्तो चिज?
4: एकदमै
3: कडा आयो र एकदमै रमाइलो पनि छ भन्दै थियो नि त है। ल, अब सिउने भन्दा पनि अब सिलाइतिर भन्दा पनि यो चाहिँ बनाउनेतिर जानु पर्यो हामी होइन। यो चाहिँ अब केही चिज राख्नको लागि बनाइने कुरा पनि हो, केही छिनको लागि भनिन्छ होइन। ल, के होला त्यस्तो चिज? अब सियोको टुप्पै भाँच्नु पर्छ अरे कि यो सिलाउँदा, सिउँदा भनौँ न है, सिलाउँदा भन्दा पनि यो सिउँदै गर्दा चाहिँ सियोको टुप्पो पनि भाँचिनु पर्यो अरे। ल, साह्रै गाह्रो परेको हो, समय पनि सकियो है। आज खोटाङ चाहिँ त्यस्तो राम्रो घमाइलो रमाइलो ठाउँ चाहिँ अब हामीलाई नछोडी भएन है। साथीहरू हुनुहुन्न तपाईँसँग? टाढा टाढा हुनुहुन्छ है। ल, त्यसो भए चाहिँ अब यसको सही जवाफ चाहिँ म दिन्छु होइन। तपाईँको प्यारो खोटाङ गाउँ चाहिँ अब हाम्रो नामसारी गरिदिनु पर्यो नि त। ल, धेरै धेरै धन्यवाद। ल, दिए पनि भन्नु पर्यो कि गर्छौँ मात्र भन्नु भएन। ल, त्यसो भए खोटाङ मेरो हो त यो एक हप्ताको लागि।
6: धेरै धेरै धन्यवाद। यस्तो राम्रो नाम सुन्दा पनि आहा हुने चाहिँ ठाउँ हामीलाई दिनु भएको छ, धेरै धेरै धन्यवाद भन्दै अति नपति नजाने गति क्या होला, अति नपति नजाने गति क्या होला भन्दा यहाँले क्या हो भन्नु पर्यो कि। यसको सही जवाब चाहिँ टपरी बुनेको देख्नु भएको छ, डुना टपरी भन्छ नि, अनि घुमाई घुमाई सिउँदा फेरि त्यो टुप्पो पनि भाँचिने गरेर सिउनु पर्यो रे कि, सिएको टुप्पो पनि। त्यही त मम्मीहरूले त्यही त वरपर साथी भएको भए चाहिँ पक्कै मिलाउनु हुन्थ्यो होला जस्तो लागेको थियो है। ठिकै छ, यो पालि गाउँ हाम्रो भयो कि अरे, अर्को पालि फिर्ता लिने गरेर आउनु होला। अहिले भने एउटा मिठो गीत पनि राख्दैछु, सुन्दै गर्नु होला, अहिले भने छुट्टिनु पर्छ है।
4: नमस्ते
6: फ्याफुल्ला, सेवारो सेवारो, आज सेवारो साथीहरूले पनि हामीलाई चाहिँ अब सेवारो भन्ने गरेर नै ठाउँ चाहिँ छोडिदिनु भएको छ। आज कता कता जाने, सुरुवाती दिनबाट चाहिँ सुरुवाती बाटो भनौँ न है, दिन त आज हामी चलिरहेको नै छौँ होइन। अहिलेसम्म चाहिँ चारजना साथीले सहभागिता जनाउनु भएको छ र चारवटा ठाउँ नै मसँग चाहिँ छ है। फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते हजुर।
4: हेलो
6: नमस्ते हजुर।
4: हजुर नमस्ते, नमस्कार, आवाज आयो हजुर?
6: आवाज सानो आयो, कहाँदेखि कसको आवाज सुन्दैछु होला, म यता आवाज बनाउँदै गर्छु, यहाँको शुभ नाम भन्दै गरिदिनुहोस् त।
4: हजुर हुन्छ, म अर्जुन थापा हो, अभागी अर्जुन थापा।
6: अभागी हुनुहुन्छ र यस्तो भाग्यमानी अर्जुनजीले पनि त्यस्तो भन्न सुहाउँछ त। ल मेरो नजरमा चाहिँ हाम्रो अर्जुनजी भाग्यमानी नै हुनुहुन्छ है। अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन अर्जुनजीले? आज आज अब शनिबारको एपिसोड पनि छ होइन, अब काठमाडौँ जस्तो राम्रो ठाउँबाट हामीलाई बिर्सिएर त भएन। अनि साथीहरूले आज गाउँ छोडिराख्नु भएको छ, हाम्रो अर्जुनजीले चाहिँ अब के गर्नुहुन्छ होला त? ल ठिकै छ, हाम्रोतिर पानी धेरै पनि भएको छ, हामीलाई त्यस्तो एकदमै सुक्खा सुक्खा ठाउँ पनि चाहिएको छ कि। हाम्रोतिर चाहिँ अब एक हप्ता भन्दा पनि दिनानुदिन अब केही दिन अगाडिदेखि मजाले बेलुकाको समयमा पानी पर्छ, दिउँसोमा घमाइलो हुन्छ, अलिक गर्मी पनि हुन्छ, त्यही भएर हाम्रो काठमाडौँ जस्तै ठाउँ पनि चाहिएको छ कि, पानी नपर्ने ठाउँ। ल ठिकै छ, यो कुराकानी सँगसँगै अब रेडी हुनुहुन्छ त? ल एकदमै रेडी छौ त, मिठो छ। अनि अब भने हामीसँग 1 2 3 4 8 9 भनेपछि अब चाहिँ 1 2 3 4 8 र 9 कतिको राखिदिने होला? ल 2 नम्बरको भन्नुहुन्छ, 2 नम्बरको त एकदमै छोटो मिठो छ, म तपाईँको लागि राखिहाल्छु, ध्यान दिएर सुन्नु होला। तल खुड्किलो माथि पात के होला, फेरि पनि सुन्नुहोस् है, तल खुड्किलो माथि पात के होला, जाने दिनुहोस् उसको नाउँ, नजाने दिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ। जिब्रो र दाँत भन्नुहुन्छ? जिब्रो र दाँत नहुन पनि सक्छ है, समय टन्नै छ, यसमै लग गरौँ कि अब के होला? यसैमै गेस गर्नु भएको छ, तपाईँको झटारो चाहिँ अब लाग्यो कि लागेन म चेक गरिहाल्छु है त।
7: तपाईँको जवाब मिलेन?
6: ला मिलेन भन्छ त,
4: मिलेन भन्छ, ल ठिकै छ,
6: ल ठिकै छ। अब तपाईँको काठमाडौँ चाहिँ आज हामीलाई छोड्नु पर्यो नि त, त्यही त। ल ठिकै छ, दुःख मन नमार्नुहोस्, यो हप्ताभरि चाहिँ हामी राख्छौँ, अब सकेको ठाउँसम्म पुग्ने हो, अर्को हप्ता चाहिँ फेरि फिर्ता लिने गरेर आउन पनि पाइन्छ कि। ल अति नपति नजाने गति चाहिँ क्या होला त?
4: क्या
6: हो क्या हो, यहाँले उखुको बोर्ड देख्नु भएको छ, उखु। ल ठिकै छ, यसको सही जवाब चाहिँ उखु रहेको छ भन्दै मिलेसम्म रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला अहिले भने छुट्टिनसम्म है। ओके बाई, उहाँ हुनुहुन्थ्यो, छुटिसक्नु भएको छ काठमाडौँदेखि अर्जुन थापाजी। किन होला अब पाँचौं सहभागी साथीसम्म आइसक्दा पनि आज चाहिँ सबै साथीहरूको गाउँ
3: ठाउँ चाहिँ हामीसँग छ र अझै पाँचजना साथीलाई सहभागी गराउन त बाँकी नै छ अनि साथमा मिठा मिठा गीत संगीतहरूलाई पनि हामी कार्यक्रममा स्थान दिन्छौँ र यसरी हामी साथीहरूलाई सहभागी गराएसँग सँगै हामी बाह्र पछि एकजना साथीलाई विजयी गराउँछौँ र विजयी साथी मध्ये पनि हप्ताभरिको साथीहरू मध्ये सोमबारको एपिसोड बाहेक अरू साथीहरूलाई चाहिँ हामी लक्की ड्र मार्फत एकजना साथीलाई चुज गर्छौँ र उहाँले चाहिँ पाउन सक्नुहुन्छ रुसाईको रिचार्ज जहाँ चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्स एण्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने ग्यारेन्टीका गरगना साथै विभिन्न जातजातिका ड्रेस अनि साथमा चाहिँ परम्परागत जातीय गरगनाहरू छ यमा पनि गएर सेवा सुविधा लिन सक्नुहुन्छ र साथमा प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेमा आभूषण सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्नु परेमा पुराना गरगनाहरू पनि सारफेर गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ गएर सेवा सुविधा लिन सक्नुहुन्छ भन्दै साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर.
8: सबिन तामाङ खोटाङबाट.
3: खोटाङबाट सबिन तामाङजीलाई धेरै धेरै स्वागत छ है.
8: अनि
3: खोटाङदेखिको सबिन तामाङजी र अघि हामीलाई सम्झनु भएको अशोक तामाङजी चाहिँ को हुनुहुन्छ होला? को हुनुहुन्छ होला? काका हुनुहुन्छ तपाईँको. अनि तपाईँ काका सँगै साथमा हुनुहुन्छ कि फरक ठाउँमा हुनुहुन्छ? अनि अघि काकालाई चाहिँ सहयोग गर्नु पर्दैन त हाम्रो सबिनजीले? ए कल गरेको चाहिँ थाहा पाउनु भएन है. अघि हाम्रो अशोकजीले चाहिँ अब खोटाङ हामीलाई छोडेर जानु भएको छ, सबिनजीले चाहिँ अझै थपेर दिनुहुन्छ कि आफ्नो खोटाङ चाहिँ फिर्ता लानुहुन्छ त नि आज? दिनुहुन्छ है. ल अब यदि तपाईँले मिलाउनु भएछ भने पनि हामीलाई चाहिँ छोडिदिनु पर्छ है. अघिल्लो खोटाङ त हामीसँगै छ कि
8: होइन? यो खोटाङ पनि लानु न.
3: ल यो खोटाङ पनि हामी लान्छौँ. अनि आज गाउँ खाने कथा चाहिँ सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ. र अब चाहिँ हामीसँग 1, 3, 5, 8, 9 बाँकी छ. कति नम्बरको राखिदिने होला?
8: 9 नम्बरको.
3: ल तपाईँको लागि 9 नम्बरको छोटो मिठो रमाइलो परेको छ, ध्यान दिएर सुन्नुहोला. गाउँ खाने कथा रहेको छ यस्तो, भन्दा छ गन्दा सात के होला? फेरि पनि सुन्नुहोस् है, भन्दा चाहिँ छ हो रे, गन्दा चाहिँ सात हुन्छ अरे, के होला भनेर चाहिँ अब यसको सही जवाफ दिनु पर्यो. समय सुरु भयो है त. भन्दा चाहिँ छ हो रे, भन्दा छ गन्दा चाहिँ सात हुन्छ अरे कि? भन्दा छ याफ भन्नुहुन्छ? ल है समय चाहिँ छ है, अब फेरबदल गर्छु भने पनि गर्न पाउनुहुन्छ. ल यसमै लक गर्ने कि याफ भन्नुहुन्छ कि अब अरू पनि फेरबदल गर्नुहुन्छ? के भन्नुभयो अरे? ल समय पनि ट्याक्कै सकियो. अब अन्तिमचोटि हाम्रो सबिनजीलाई चाहिँ अब सोधौँ होइन, अब छ भन्नुहुन्छ कि एफ भन्नुहुन्छ एउटा लक गर्नुहोस्, म त्यसैमा चाहिँ अब तपाईँको जवाब चेक गर्छु है त. याफै भन्नुहुन्छ? ल अब अन्तिमचोटि, ल अन्तिमचोटि चाहिँ अब के भन्नुहुन्छ त? ल छ भन्नुभएको छ है, म तपाईँको जवाफ चेक गर्छु. पछि चाहिँ अब ला यस्तो भन्नुभएछ भन्न पाइँदैन है. अब तपाईँको जवाफ चाहिँ हामी चेक गर्दैछौँ, सही छ या गलत है. ल तपाईँको जवाफ चाहिँ सही छ या गलत, ध्यान दिएर सुन्नुहोस् है त. कंग्रेचुलेसन हाम्रो सबिनजीलाई. अन्त त होइन धन्दै याफ भनेको भए चाहिँ के हुन्थ्यो होला?
8: बिग्रिहाल्थ्यो
3: नि है. ल ठिकै छ, अहिले भने छुट्टिनुपर्छ, रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला है त. नमस्ते. रमाइलो कुराकानी पनि भइरहेको थियो आजको गाउँ खाने कथा सोच्दा नै. मैले चाहिँ यस्तै ठ्याक्क होइन साथीहरूलाई सम्झिरहेको थिएँ, अब यो गाउँ खाने कथा चाहिँ एकदमै रमाइलो छ जस्तो पनि लागेको थियो. भन्दा चाहिँ छ नै हो नि त. अनि अब हामीले चाहिँ अक्षरलाई गन्दा फेरि क ख ग घ ङ भनेर च छ गर्दा चाहिँ 7 नम्बरमा पुग्छ अरे कि. यो रमाइलो कुराकानी सँगसँगै साथीलाई भने अब केही दिन पश्चात सहभागी गराउँछ है, किनकि हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ. अहिलेको लागि भने भीम विष्टक आवाजमा सजिएको यो सुमधुर गीत रहेको छ, झुट्टो बोली मरी जाम भन्ने गीत रहेको छ, रमाइलो छ, डान्सिङ भाइसको नै छ। यो गीत सँगसँगै विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छ भने यहाँहरू भने फोन डायल गर्दै गर्नुहोला 0564142000 बाटो भएर है त।
9: I love you.
10: Boy needs us to mantle.
9: Sultan, such yoga, you don't want to.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना राशि अनुसारका
3: लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: यसैले यसको बुवा यसपालि

0: अपार सफलतासँगै दुलेगौडाको बन्किया चोकमा न्यूस्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
1: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
1: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9870169142
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
5: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
6: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
5: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950
7: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ
5: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ
7: नोट प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ हाट बजारमा आऊ ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ
5: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार
8: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
9: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
8: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
9: सेवा लिने क्रममा चाहिने जानकारी
8: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोषको नम्बर
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
8: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0165524395 5524495 8278
10: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
11: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
10: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायत

0: आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर सुक्लागण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
5: सधैँझै यही आउँदो असार 13 गते दोस्रो शनिबार
0: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू,
0: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
6: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
0: कपाल झर्ने समस्या,
6: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
0: टाउको तथा शरीरको चाया,
6: बुढेसकालमा छाला चिलाउने रोग,
0: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
6: छाला तथा यौनाङ्गमा आउने मुसा,
0: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
6: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी, गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 0564142033 र 9868168087।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
8: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम र सहभागिता जनाउनको लागि 0065414200 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। आज स्याटरडेको एपिसोडमा रहेर चाहिँ हामी गाउँ खाने कोठाको साथमा जोडिरहँदा सोधा चाहिँ आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन सबको 12 बजेको समयसम्म र साथमा मिठा मिठा आधुनिक संगीतलाई पनि कार्यक्रममा स्थान दिन्छौ भने अहिले भनेको सहभागी साथी हुनुहुन्छ ढिला नगरी स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर।
9: नमस्कार,
8: राजुजीलाई प्रोग्राममा धेरै धेरै स्वागत छ है।
9: हजुर
8: हजुर हजुर, 4-5 छ,
9: 4-5 गर्मी छ, गर्मी
8: त्यही त, गर्मी चाहिँ खुमै छ। यो समयमा चाहिँ एकदमै विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन हाम्रो राजुजीले? छैन भनेपछि हाम्रो राजुजी चाहिँ 7 सहभागी साथी चाहिँ हुनुहुन्छ। अनि अब हामीसँग 4 गाउँ खाने कथा बाकी छ, 1 नम्बरको, 3 नम्बरको, 4 नम्बरको अनि 8 नम्बरको। कतिको राखिदिने होला? 4 नम्बरको भन्नुहुन्छ ल। 4 नम्बरको तपाईँको लागि छोटो मिठो गाउँ खाने कथा परेको छ, ध्यान दिएर सुन्नुहोला। तान्ने भए तान, नत्र झुन्डिएर मर्छु के होला? फेरि पनि एकचोटि सुन्नुहोस् है, तान्ने भए तान, नत्र झुन्डिएर मर्छु अरे के होला त्यस्तो चिज? जानिदिनुहोस् उसको नाउ न। नाकको सिगान भन्नुहुन्छ ल। समय चाहिँ मजाले छ है, ल ठिकै छ। अब तपाईँको जवाफलाई पनि चेक गरौ। अनि आज हाम्रो राजुजीलाई चाहिँ अर्को कुरा सुनाउनु पर्दा, अहिलेसम्म चाहिँ एकजना साथीले मात्र मिलाउनु भएको छ, अब तपाईँको जवाफ चाहिँ के हुन्छ त है? म चेक गरिहाल्छु है त। ल ध्यान दिएर सुन्नु होला तपाईँको जवाफ के भयो त
10: कंग्रेचुलेसन
8: धेरै धेरै बधाई छ हाम्रो राजुजीलाई मिलेसम्म रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नु होला अहिले भने छुटिनुपर्छ है ओके उखुमै गर्मी छ चार पाँचवटा घाम भनी भन्नुभएको थियो होइन हाम्रो राजुजीले अब विराटनगरतिरको घामसँग त अब हाम्रो गर्मी तुलना गरेर त सकिँदैन होइन अब साथीहरू अब ठाउँ अनुसार परिस्थिति अनुसार पनि अब घुलमिल हुँदै जाँदा चाहिँ अब बस्न त सकिएला तर हामी यो ठाउँमा बसेर होइन अब एकदमै गर्मीमा बस्ने साथीहरूलाई सम्झिँदा त झन् है हामी चाहिँ एकदमै ठिकै ठाउँमा छौँ जस्तो पनि लाग्छ अब त्यति साह्रो जाडो पनि भन्दा पनि अब ठिक्क जाडो ठिक्क गर्मी होइन जस्तै अब गर्मीको समयमा अब चिसो हुनेको प्रविधिको साथमा छौँ भने त हामी अब त्यस्तो साह्रो गर्मी त हुँदैन नि त है अनि फेरि अब जाडोको समयमा पनि हामी न्यानो भएर बस्छु भने त सकिन्छ तर हाम्रो ठाउँ चाहिँ अब यति पनि छ कि कुनै ठाउँमा चाहिँ चिसो पनि अति चिसो होइन अनि गर्मी पनि यति गर्मी जे गरे पनि नहुने कि है विशेष यो गर्मीको समयमा चाहिँ अब प्रशस्त मात्रामा पानी पिउनु होला विशेष आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला सकेसम्म अनावश्यक काम बाहेक अब अरू काम को लागि चाहिँ बाहिर यात्रा नगर्नु होला पनि भन्न चाहन्छु अनि अहिले भने साथी हुनुहुन्छ पहिला साथीलाई नै सहभागी गरौ भन्दै थिए साथी चाहिँ छुटिसक्नु भएको छ र अझै हामीसँग गाउँ खाने कथा बाँकी चाहिँ तीनवटा छ पहिला साथीलाई नै सहभागी गराउँछु कहाँदेखि को हुनुहुन्छ हेलो नमस्ते हजुर
11: हेलो
8: हेलो नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो धर्मेन्द्रजीलाई मेरो हालखबर एकदमै ठिकठाक छ हाम्रो हालखबर भन्नुपर्दा पनि एकदमै ठिकठाक छ तपाईँको अनि रूपन्देहीको पनि सुनाइदिनुहोस् न त गर्मी धेरै छ अनि गर्मीको समयमा चाहिँ अब कहिले काहीँ त यो गर्मी किन आएको होला भन्ने हुन्छ कि हुँदैन कहिले काहीँ यो गर्मी चाहिँ किन आउँदो हो जस्तो चाहिँ हुन्छ कि हुँदैन
11: हुन्छ हुन्छ हुन्छ किन नहुने अब गर्मी लागेपछि त भइहाल्छ
8: जस्तै गर्मी भए पनि जस्तै जाडो भए पनि अब जाडो र गर्मीमा चाहिँ हाम्रो धर्मेन्द्रजीलाई कुन चाहिँ अलिक ठिक हो जस्तो लाग्छ त नि जस्तै जाडो भए पनि गर्मी नै भए पनि जाडो र गर्मीमा चाहिँ तपाईँलाई कुन अलिक ठिक होला जस्तो लाग्छ भने
11: मलाई त जाडो राम्रो लाग्छ
8: जाडो राम्रो लाग्छ है ल म जाडोको समयमा पनि सोद्धा फेरि मलाई त गर्मी ठिक छ भन्नु पाइँदैन है
11: पाइँदैन म भन्दिनँ त्यस्तो कुरा
8: भनेपछि अब गर्मी त उखुमै भएको छ है रूपन्देहीतिर
11: हजुर धेरै के भन्नुभयो
8: रूपन्देहीतिर भनेपछि गर्मीले चाहिँ गर्मी त साह्रै भएको छ है भनेको कि
11: हजुर धेरै गर्मी छ त्यही गर्ने जस्तै हो गर्मीको मौसममा
8: रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन
11: म सुन्दैछु अब अघि राजुजी आउनुभयो अनि त्यसपछि म हो
8: त्यसपछि तपाईँ हुनुहुन्छ अनि एक तिन र आठ नम्बरको मध्ये चाहिँ कतिको राखिदिने होला
11: तिन नम्बर राखिदिनु
8: तिन नम्बरको तपाईँको लागि गाउँ खाने कथा रहेको छ यस्तो तँलाई चुस्छन् तँलाई नै थुक्छन् के होला फेरि पनि सुन्नुहोस् है तँलाई चुस्छन् तँलाई नै थुक्छन् अरे के होला
11: त्यसो
8: आवाज सुनिएन हो अहिले कस्तो सुन्नु भएको छ म बोलेको
11: अलिकति कटेर आइरहेको छ त्यही भएर समस्या भयो
8: नबुझ्नु भएको तपाईँ आज एकदमै हल्लामा हुनुहुन्छ हो
11: यता यति हो क्या त्यही यता आएछु त्यही भएर
8: पछाडि एकदमै गीतहरू बजेको हो जस्तो पनि लागिरहेको छ ल म एकचोटि राख्छु ध्यान दिएर सुन्नुहोस् है
11: हुन्छ
8: तँलाई चुस्छन् अरे तँलाई नै थुक्छन् अरे कि ल के होला
11: तँलाई कुर्छन् तल के भन्नुभयो
8: चुस्ने कि हामीले खान्छौ नि हो त्यस्तै कि तँलाई चुस्छन् अरे अनि तँलाई नै थुक्छ अरे कि जुन चिजलाई हामी चुस्छौ त्यो चिजलाई नै थुक्छ अरे कि ल के होला त्यस्तो चिज
11: ल पास गर्नु आएन कुरा पनि बुझ्न सक्छ म त
8: कुरा बुझ्न सकेन भने चाहिँ आज रूपन्देहि छोडिदिने हो त त्यही त ल आज तपाईँले अब बिहेतिर व्यस्त हुनुहोस् अनि रूपन्देहीको ठाउँ चाहिँ हामीलाई घुम्न दिन छोडिदिनुहोस् रूपन्देहीको भनेपछि आज अलिकति फरक ठाउँ लिन पाइने हो ल यहाँलाई धेरै धेरै धन्यवाद अनि गाउँ खाने कथा चाहिँ अब रेडियो प्रोग्राम मार्फत सुन्नुहुन्छ कि यसको जवाफ अहिले नै दिने सुन्दै हुनुहुन्छ भनेपछि यसको जवाफ चाहिँ म केही छिनमा दिउँ कि अहिले नै सुनाऊ तपाईँलाई
11: खातामा दिनु न
10: ल अब सुनेर चाहिँ सुन्नु होला है त के भन्नु
11: भएको
10: भनेर छ अलिकति समस्या पनि भएको छ भन्दै हुनुहुन्थ्यो है अनि कहिलेकाहीँ त्यस्तै अब हुहल्लामा जाँदा फेरि कुराकानी गर्न बुझ्न चाहिँ गाह्रो हुन्छ कि अनि अब कहिलेकाहीँ घुमघामको लागि पनि गयो भने अनि हामी फोनमा कुरा गर्न लायो अनि के बुझिँदैन नि त अनि यताबाट भनेको भने गर्दा पनि अब गाह्रो भइसक्यो होइन कतिचोटि सुनाउने कतिचोटि भन्ने जस्तो लाग्छ अनि फेरि हामी चाहिँ सुन्दैनौँ अब त्यो खालको परिस्थितिहरू पनि आउँछ ठ्याक्कै अब घुम्न जाँदाको इन्सिडेन्टहरू चाहिँ ठ्याक्कै है भन्दा चाहिँ याद आयो अहिलेको लागि भने पहिला जानकारी गराउँ कि भर्खरै राखेको गाउँ खाने कथा तँलाई चुस्छन् तँलाई नै थुक्छन् भन्दा अब कति साथीले गेस्ट गरिसक्नु भएको छ र अघि सुरुवातीमा पनि यही नामको चाहिँ अब गाउँ खाने कथा राखेको थियो त्यसलाई अलिकति फरक थियो भने यसको सही जवाब चाहिँ उखु रहेको थियो कि हामी उखुलाई चाहिँ चुस्छौँ तर उखुलाई नै थुकेर चाहिँ फाल्छौँ नि त है अनि यो सँगसँगै अघिको गाउँ खाने कथा चाहिँ तल खुड्किलो हुन्छ अरे माथि चाहिँ पाते पात हुन्छ अरे कि यसको जवाफ पनि उखु चाहिँ रहेको थियो अब दुई बच्चा बाँकी छ पहिला साथीलाई सहभागी गरौँ हेलो नमस्ते हजुर
9: हेलो नमस्ते नमस्कार
10: नमस्कार कहाँदेखि कसको आवाज सुन्दैछु होला आवाज घरतीजी सिन्धुलीतिर चाहिँ आज सुन्नु भएको छ कि छैन हाम्रो आवासजीले हामीलाई सुन्नु भएको छ कि छैन आवासजी त्यही त हामी त स्टुडियोभित्र नै छौँ तैर पनि किन होला त नसुन्नु भएको अहिले कस्तो सुन्नु भयो
9: टेलिफोन चाहिँ लगाएर राख्नुभएको अरे तपाईँहरू भित्र बस्नुभएको अरे तपाईँको भोइस अहिले मिठो सुनेको छ
10: ल मिठो सुनिएको छ है अनि सिन्धुलीतिरको हालखबर अनि हाम्रो आवासीको नयाँ नौलो हालखबर के छ सुनाइदिनुहोस् न त
9: म लगायत सिन्धुलीतिरको हालखबर एकदम ठिकठाक छ यो समयमा कल्चाइ गर्दै गर्दै गर्दै अनि कति बसेको छ त अनि हजुरहरूको के छ त्यसको खबरहरू
10: ल कल्चाइ गरिदिनु भएकोमा हामीसँग जोडिनु भएकोमा हाम्रो आवासीलाई धेरै धेरै धन्यवाद भन्दै हाम्रोतिर पनि एकदमै ठिकठाक छ होइन अनि आज गाउँ खाने कथा खेलिरहेका छौँ धेरै साथीहरूले आफ्नो गाउँठाउँ चाहिँ हामीलाई छोडिदिनु भएको छ अनि हाम्रो आवासी चाहिँ कतिको रेडी हुनुहुन्छ गाउँ खाने कथा खेल्न ल एक नम्बर र आठ नम्बरको बाँकी छ कति राखिदिने कति नम्बरको राखिदिने होला हाम्रो आवासीको लागि ल सुरु नम्बरकै भन्नुहुन्छ भने ल तपाईँको लागि रमाइलो छ गाउँ खाने कथा आज छोटो मिठो छ है अध्ययारो कुनामा काली बुढी के होला त त्यस्तो चिज अब भनिदिनु पर्यो है अध्ययारो कुनामा काली बुढी के होला जानिदिनुहोस् उसको नाउँ न जानिदिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ समय सुरु भयो है त
9: हाँडी
10: भन्नुहुन्छ ल हाँडीमै लग गरौ कि के गरौ समय टन्नै छ है ल थ्याङ्क यू सो मच यहाँले चाहिँ टाइम म्यानेजमेन्टलाई पनि ध्यान दिनुभयो होइन हामीलाई पनि समय त्यस्तै चाहिएको कि किनकि अन्त अन्ततर्फ पनि छौँ है सो म चाहिँ गरिहाल्छ है त तपाईँको जवाफ के भयो होला त कंग्रेचुलेसन अनि हाम्रो आवासीले हामीलाई सुन्नु भएको छ कि छैन भनेर अघि म सोध्दै थिएँ कि
9: बेला बेलामा सुनिरहेको छु कल ड्राइभ पनि त्यही फोनबाट गरेको छु क्या सुन्न चाहिँ सुनिरहेको छु बेला बेलामा
10: ठिकै छ रेडियो प्रोग्राम अन्तिमसम्म पनि सुन्दै गर्नु होला अहिले भने सुटिन्छौँ है
9: नमस्ते
10: उहाँ हुनुहुन्थ्यो सिन्धुलीदेखि आवास गर्दै अब बेला बखत मिल्दासम्म चाहिँ समय मिलेसम्म सुनेको छु पनि भन्नुभएको छ अब अन्तिम एकजना साथीलाई चाहिँ हामी सहभागी गराइहाल्छौँ र हामीसँग एउटा मात्र छ है गाउँ खाने कथा बाँकी पनि हेलो नमस्ते हजुर
9: नमस्ते हजुर
10: नमस्ते हजुर नजिकको साथीलाई पनि कार्यक्रममा धेरै धेरै स्वागत छ है
9: धन्यवाद
10: त्यही त अन्तिमको पनि अन्तिममै पर्नु भएछ कि हाम्रो
9: लास्ट
10: त एउटा छ आज चाहिँ अब लजरसीले चाहिँ लक्की नम्बर चुज गर्न पाउनुहुन्न है भर्खरै ठ्याक्कै सुन्नु भएको अनि ठ्याक्कै फोन पनि लाग्ने हाम्रो लजरसी चाहिँ लक्की हुनुहुन्छ कि ल अब आठ नम्बरको एउटा मात्र बाँकी छ आज चाहिँ हामीले छोटो मिठो मात्रै लिएर आएका थियौँ अनि त्यसमा साथीहरूले चाहिँ आज धेरै साथीले गाउँ छोडिदिनु भएको छ कि अहिलेसम्म अनि अब नजिकको ठाउँ पनि छोड्नु त भएन है सकेसम्म अब कतिको रेडी हुनुहुन्छ नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राख्छु। छोटो मिठो रहेको छ, भित्र खोक्रो बाहिर बोक्रो के होला? फेरि पनि सुन्नुहोस् है, भित्र चाहिँ खोक्रो अरे, बाहिर बोक्रो के होला? त्यसपछि जाने दिनुहोस् उसको नाउँ, नजाने दिनुहोस्। तपाईँको प्यारो प्यारो गाउँ समय सुरु भयो है त। हजुर, भित्र चाहिँ खोक्रो हुन्छ अरे, बाहिर चाहिँ बोक्रो हुन्छ अरे। मिठो मजाको चिज हो यो चाहिँ होइन, यो खाने चिज त होइन होइन, अब तालमेल मिलाउनु पर्छ होइन। ल भन्नुहोस् त, एउटा ट्याक्कै समय सकिन लागेको छ है। मादल भन्नुहुन्छ, ल अब मादलमै हामीले लक गर्यौँ है, समय पनि सकिसक्यो। अब के भयो तपाईँको जवाफमा चेक गर्दैछु। धेरै धेरै बधाई छ। अब मादल यसको सही जवाफ नै रहेको थियो, अनि मिलेसम्म रेडियो प्रोग्राम अन्तिमसम्म सुन्नु होला, अहिले भने छुट्टिनु पर्छ है। ओके बाई बाई। ल आजको लागि चाहिँ गाउँ खाने कथा सकिसकेको छ। साथीलाई चाहिँ अब म सहभागी गराउन सक्दिनँ, किनकि अब हामी एउटा विश्राम सँगसँगै यो हप्ताभरिको विजय साथी पनि लिएर आउन बाँकी नै छ। अनि हामी आज स्याटरडेको छुट्टी एकजना विजय साथी गराउँछौँ, अनि उहाँ सँगसँगै मसँग चाहिँ हप्ताभरिको अरू छजना विजय साथीहरू चाहिँ हुनुहुन्छ। अनि त्यसमध्ये एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ ₹100 रिचार्ज, र केही क्षणमा चाहिँ हामी विजय साथी पनि गराउँछौँ। अनि अहिलेको लागि भने छोटो विश्राम है त।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
12: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू:
12: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9840664145।
12: सिप सिकौ भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौ।
13: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाईँ हाम्रो सहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
12: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
13: नोट: न्यूनतम कक्षा 8 उत्तीर्ण भएका, 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
12: सम्पर्क दुलेगौडा एनआईसी बैंक भएको भवन, फोन 9856443043, 9801443628 र 9856062446।
14: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9850 32475 र 9800 11 32475।
17: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
18: अब चिन्ता नलिनुहोस्। चरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
17: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
18: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको।
17: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
18: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
19: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
21: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
18: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9850 66136 र 9151 66136।
15: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
18: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी असार 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968861887।
22: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
23: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
22: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
23: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
14: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850 66537 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817। दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
8: हजुर कार्यक्रमको यो केहीसिनको विश्राम सँगसँगै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दै आज गाउँ खाने कथाको साथमा जोडिएका थियौं शनिबारको एपिसोडमा जहाँ चाहिँ अब दसजना साथीलाई हामी सहभागी गराउँछौ अनि दसजना साथीमध्ये कार्यक्रममा चाहिँ सहभागिता जनाउनु भएको थियो रसिका लम्सालजी हुनुहुन्थ्यो भीमादेखि ड्यानुङथोकदेखि आउनु भएको थियो सुशीला बिकजी कास्कीदेखि हुनुहुन्थ्यो प्रेमजी खोटाङदेखि अशोक तामाङजी हुनुहुन्थ्यो भने काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुन थापाजी र खोटाङदेखि नै हुनुहुन्थ्यो सबिन तामाङजी त्यस्तै गरी विराट नगरदेखि हामीलाई सम्झनु भएको थियो राजु काप्राजीले अनि रूपन्देहीबाट हुनुहुन्थ्यो धर्मेन्द्रजी अनि सिन्धुलिपदेखि हुनुहुन्थ्यो आवास घरतीजी भने त्यसै गरी भीमादेखि हुनुहुन्थ्यो लजरस थापाजी र दसजना साथी मध्ये आज धेरै साथीले चाहिँ आफ्नो गाउँठाउँ हामीलाई छोडिदिनु भएको छ चारजना साथीले मात्रै सही जवाब मिलाउनु भएको थियो र त्यसमा पनि अलिकति छिटो सही जवाब मिलाउनु भएको थियो सिन्धुलिपदेखि हुनुहुन्थ्यो आवास घरतीजी र उहाँलाई बधाई सँगसँगै उहाँसँग चाहिँ मसँग यो हप्ताभरिको विजयी साथी चाहिँ अब चारजना साथी हुनुहुन्छ आवास घरतीजी हुनुहुन्छ आज शनिबारको सिन्धुलीदेखि त्यसै फ्राइडेको एपिसोडमा चाहिँ अब साथीहरूले चाहिँ अब म्युजिक ट्र्याक गेममा चाहिँ चिन्न चाहिँ असफल हुनुभएको थियो त्यही भएर हामीसँग फ्राइडेको विजय साथी चाहिँ हुनुहुन्न अनि बुधबारको चाहिँ हुनुहुन्छ आफ्नो प्रतिभा राख्दै भक्तपुरदेखि श्रीराम दाहालजी र त्यस्तै गरी बुधबारको चाहिँ हामीसँग ड्रामाको साथमा जोडिनु भएको थियो ड्रामा गर्दै पेरुङदेखि खगीमाया थापाजी हुनुहुन्छ अनि मंगलबार चाहिँ कुनै विषयवस्तु ल्याउँछौ अनि त्यो विषयवस्तुमा आफ्नो विचार राख्दै भीमादेखि हुनुहुन्छ लजरस थापाजी अनि त्यसै गरी सोमबार भनेको यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ हामीसँग विजय साथी चाहिँ हुँदैन अनि आइतबारको हुनुहुन्छ काउडाँडादेखि रिता आचार्यजी र हामीसँग चारजना एक दुई तीन चार पाँचजना सहभागी साथी चाहिँ हुनुहुन्छ र चारजना साथी मध्ये अब पालो रहेको छ हामी लक्की ड्र मार्फत विजय साथी चाहिँ गराउँदैछौ र को हुनुहुन्छ त आजको विजय साथी

हजुर, लकी ड्र मार्फत विजय साथी भने आज चाहिँ हाम्रो बुधबारको बिहिबारको विजय साथी चाहिँ हुन सफल हुनुभएको छ। भक्तपुरदेखि हुनुहुन्छ श्रीराम दाहालजी, सुन्दै हुनुहुन्छ भने उहाँलाई चाहिँ धेरै धेरै बधाई रहेको छ। र आफ्नो नम्बर चाहिँ हाम्रो स्टुडियोको नम्बर 0465414100 चाहिँ टिपाइदिनुहोला, जहाँ चाहिँ हामीसँग कुराकानी गर्दा सहभागिता जनाउनको लागि 0465414200 बाटो भएर जोडिनुहुन्थ्यो। दुईको ठाउँमा एक राखेर चाहिँ 0465414100 चाहिँ एक हप्ताभरि यहाँले चाहिँ आफ्नो नम्बर टिपाइसक्नु पर्नेछ भन्दै जाँदा जाँदै भने अब हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएकोमा ओमे माबुसुन सुनसारी पसल देलीगौडालाई पनि धेरै धेरै धन्यवाद। प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार। प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएकोमा योर सिङ्गापुरी फेन्सी एन्जेला रिसभलाई पनि थ्याङ्क यू सो मच। प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि विशेष धन्यवादको साथमा ब्याकग्राउण्डमा यहाँले सुनिराख्नु भएको झ्याम्पारम बोलको सुमधुर गीत रहेको छ, जहाँ चाहिँ आवाज रहेको छ रामकृष्ण ढकाल अनि मिलिना राईको आवाजमा सजिएको यो मिठो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनु मल्ल पनि विदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 40
3: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
4: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
3: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
4: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक ज्यापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
3: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइट अहिले बिहानको 5 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 93001

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिप सिकौं भविष्य बनाऊ, योग्यताले मात्र होइन अब सफलताका लागि सिप पनि चाहिन्छ। त्यसैले आउनुहोस्, देश वा विदेश सबैतिर काम लाग्ने सिप सिकौं।
2: हजुर, रोजगारीको सुनौलो अवसर खोजिरहनु भएको छ भने यो सूचना तपाईँका लागि हुन सक्छ। स्वास्थ्य क्षेत्रमा दक्ष र आत्मनिर्भर बन्ने गरी तपाई हाम्रो शहर दुलेगौडामा शुरू हुँदैछ केयर गिभर तालिम, छिट्टै भर्ना भई सिट सुरक्षित गर्नुहोस्।
1: नर्स बन्ने सपना अब केयर गिभर तालिम लिएर पूरा गर्नुहोस्। अनुभवी प्रशिक्षकहरूबाट सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गराई अस्पताल, वृद्धाश्रम र होम केयर सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्न यही असार 1 गतेबाट तालिम सञ्चालन हुने सहर्ष जानकारी गराउँदछौ।
2: नोट, न्यूनतम कक्षा 8 उत्तीर्ण भएका 18 वर्ष पूरा भएकाहरू तालिममा सहभागी हुन सक्नेछन्।
1: सम्पर्क दुलेगौडा NIC बैंक भएको भवन, फोन 98560443, 98041-43628 र 98560-62446।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर शोरूम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460-61268 र 98560-62268।
7: हे सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा सुन।
8: होइन, के सुन्ने भनेको
1: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
8: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
1: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
8: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइन्छ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560-62891।
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
14: सारा राजा त्यही मयम चिसापानीबाट काठमाडौँ,
15: काठमाडौँबाट मयम चिसापानी,
16: अनि बीचमा नझर्ने।
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
17: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
18: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
19: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
18: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
19: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
18: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
19: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
18: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
19: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
18: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
19: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
18: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
19: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
18: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
20: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
21: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
22: X-ray 3.8 अंतर्मन को आवाज़।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबारही हाइलाइट का प्रायोजक
2: अरनिक आवासीय उच्च माध्यमिक चुली गौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0635577024
3: 103.8
4: नमस्कार। रेडियो ढोरबारही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारे हाइलाइट शुरू गरौ आजका मुख्य समाचारका शीर्षकहरूबाट। चालू आर्थिक वर्षको खाता बन्द हुनु 12 दिन बाँकी हुँदा सरकारको पूँजीगत खर्च झण्डै 35% मात्रै, राजस्व संकलनमा लक्ष्यको 75% प्रगति हासिल। एमाले अध्यक्ष ओलीद्वारा मानव अधिकार आयोगसँग जेएनजी आन्दोलनको प्रतिवेदन माग, राजनैतिक वैधानिकतासँगै अब पार्टी थप परिपक्व र जिम्मेवार भएर अगाडि बढ़ने राष्ट्रपाका सभापति रवि लामिछानेको उद्घोष। गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक गण्डकी प्रदेशको अर्थ तथा विकास समितिबाट पारित, सागरमाथा आरोहण गर्नेलाई प्रोत्साहन स्वरूप 5 लाख दिने म्याग्दी गाउँपालिकाको घोषणा। सम्झौता उल्लंघन गरेको आरोप सहित इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण शुरू। अब समाचार विस्तारमा सुन्नुहोस्। चालू आर्थिक वर्षको सरकारी बजेट खर्च गर्ने समय सीमा 12 दिन मात्रै बाँकी हुँदा संघीय सरकारले पूँजीगत बजेटको 35% पनि खर्च गर्न सकेको छैन। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान रहेको छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्नेछ। तर महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकारले शुक्रबार बेलुकासम्ममा विकास निर्माणको काममा खर्च हुने पूँजीगततर्फ 1,42,23,68,00,000 रूपियाँ मात्रै खर्च गरेको छ, जुन लक्ष्यको 34.87% हो। चालू आर्थिक वर्षका लागि 4,07,88,80,00,000 रूपियाँ पूँजीगत खर्च गर्ने लक्ष्य रहेको छ। सरकारी कर्मचारीको तलब भत्ता कार्यालय सञ्चालन लगायतमा खर्च हुने चालुतर्फ 80.42% र ऋण दिने लगायतमा खर्च हुने वित्तीय व्यवस्थापनतर्फ भने 83.41% खर्च गरिसकेको छ। कुल सरकारी खर्चतर्फ भने 14,04,98,86,00,000 बराबर पुगेको छ। यो कुल लक्ष्यको 71.53% हो। सरकारले अस्ति एकै दिन 5,36,82,00,000 खर्च गरेको थियो। यसैबीच चालू आर्थिक वर्ष पूरा हुन 19 दिन बाँकी हुँदा सरकारले राजस्व संकलनमा लक्ष्यको 75.17% प्रगति हासिल गरेको छ।

व्यवस्था सञ्चालन गर्ने जिम्मेवारी राजनीतिक दलका रूपमा स्थापित भएको बताउनुभएको छ। सभापति लामिछानेले नेपाली राजनीतिको ऐतिहासिक पृष्ठभूमि र अग्रज राजनीतिज्ञहरूको योगदानलाई स्मरण गर्दै वर्तमान उपलब्धि उहाँहरूकै संघर्षको प्रतिफल भएको स्वीकार गर्नुभएको छ। उहाँले व्यवस्था परिवर्तनको चरण सकिएकाले अब प्राप्त उपलब्धिहरूको जगमा उभिएर जनताको अवस्था परिवर्तन गर्ने चुनौतीलाई सामना गर्न तयार हुनुपर्नेमा जोड़ दिनुभएको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जिन्जी आन्दोलनको छानबिन प्रतिवेदन र त्यससँग सम्बन्धित दस्तावेज उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा पत्र पठाउनु भएको छ। पत्रमा उहाँले आयोगको निर्णय र निष्कर्ष विरोधाभासपूर्ण रहेको टिप्पणी गर्दै सत्य तथ्य थाहा पाउनु आफ्नो अधिकार भएको जिकिर गर्नुभएको छ। पत्रमा पूर्व प्रधानमन्त्री ओलीले 2085 साल भदौ 23 गते स्कूले बालबालिकालाई मानव ढाल बनाई संसद भवनमा आक्रमण गर्ने प्रहरी ब्यारिकेड तोड्ने र आरजकता फैलाउने कार्य भएको स्मरण गराउनु भएको छ। सो घटनाको भोलिपल्ट भदौ 24 गते मुलुकभर आतंक फैलाई राज्यका तीनवटै अंग सुरक्षा निकाय सरकारी भवन राजनीतिक दलका कार्यालय संचार माध्यम र नेताहरूका निजी घरमा समेत आगजनी तोडफोड़ र लुटपाट गरिएको उहाँले उल्लेख गर्नुभएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले 5 वर्ष नागेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकासित परिस्थितिले चुनौती थपेको बताउनुभएको छ। गत वर्ष 8 वर्ष पुराना मुद्दाहरू फर्स्योट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष 5 वर्ष नागेका मुद्दाहरूलाई शून्यमा झार्ने लक्ष्य लिएको थियो। तर गत वर्षको भदौ 23 र 24 गतेका घटना र त्यसपछिको असहज परिस्थितिका कारण उक्त लक्ष्य प्राप्तिमा अवरोध पुगेको न्यायाधीश पौडेलले बताउनु भएको छ। उहाँले प्रतिकूल परिस्थितिका बावजूद आगामी दिनमा कार्य सम्पादन बढ़ाएर यसलाई व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। न्यायपालिकाको स्वतन्त्रताको विषयमा बोल्दै न्यायाधीश पौडेलले न्यायालय सधैँ स्वतन्त्र न्यायपालिकाको हिमायती रहेको र रहने स्पष्ट पार्नुभएको छ। गण्डकी प्रदेशमा औषधि जन्ने तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक प्रदेश सभाको अर्थ तथा विकास समितिबाट पारित भएको छ। लामो समयदेखि छलफलमा रहेको विधेयक शुक्रबार समितिले पारित गरेसँगै अब अन्तिम निर्णयका लागि प्रदेशसभामा पेश हुने भएको छ। प्रदेश सभाको अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालका अनुसार गाँजा विधेयकमा समितिमा छलफल भएपछि पास गरिएको हो। उहाँले विधेयक सम्मत गराउने त्यसबाट हुने नकारात्मक प्रभावलाई कम गराउने प्रयास स्वरूप लामो समय छलफल गरिएको जानकारी दिनुभएको छ। यसअघि 2082 कार्तिक 24 गते दर्ता भएको औषधि जान्ने तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन तथा व्यवस्थापन सम्बन्धी विधेयक सदनमा छलफलपछि दफावार अध्ययनका लागि समितिमा पठाइएको थियो। नेपालमा विगतको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरी बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक इरा देवी निराउलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 जना पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर लाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000सम्मको सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरू शाहीका अनुसार अत्यधिक जाँड रक्सी चुरोट बिडीको प्रयोग फास्टफूड तथा जंक फूडको बढ़दो प्रयोग व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलित खानपिन नियमित व्यायाम र जाँड रक्सी तथा चुरोट बिडीबाट टाढा रहन कि क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनु भएको छ। तनहुँको म्याग्दी गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई प्रोत्साहन स्वरूप 5,00,000 दिने घोषणा गरेको छ। गाउँपालिकाको झण्डा सहित सगरमाथा आरोहण गर्ने म्याग्दीका बासिन्दालाई 5,00,000 प्रोत्साहन स्वरूप सहयोग गर्ने नीति लिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले म्याग्दीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले म्याग्दी अनुदान प्रदान गरिने बताउनु भएको हो। नेपालको गौरवको प्रतीक सगरमाथासँग गाउँपालिकाको नाम जोड़ तथा साहसिक पर्यटन गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको उहाँले बताउनु भएको छ। यस्तै आगामी आर्थिक वर्ष 2083-84

0: प्रतिको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ। दूध उत्पादनमा कृषकलाई थप उत्साहित बनाउन प्रति लिटर दूधमा रु 10 अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ। यस कार्यक्रमका लागि गाउँपालिकाले 50 लाख बजेट विनियोजन गरेको छ। सामाजिक सद्भाव समानता र समावेशी समाज निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्जाति विवाह गर्ने दम्पतिलाई 50,000 प्रोत्साहन रकम उपलब्ध गराइने व्यवस्था गरिएको उहाँले जानकारी भएको छ। समाजमा अझै विद्यमान जातीय भेद अन्त्य गर्न तथा सामाजिक एकता सुदृढ बनाउन यो कार्यक्रम प्रभावकारी हुने उहाँको विश्वास रहेको छ। पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य सहित पोखरा पर्यटन परिषदले 21 असारे रोपाई महोत्सव 2083 सिसुवामा आयोजना गर्ने भएको छ। पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका साथ विगत 2 दशकदेखि संचालन हुँदै आएको असारे रोपाई महोत्सव यस वर्ष पोखरा नगर महानगरपालिका 30 स्थित लेखनाथ शिशु देउराली खोला छेउमा आयोजना गरिने भएको छ। पूर्णिमाका दिन कृषकले हलो नचलाउने परम्परा रहेकाले यस वर्ष महोत्सव असार 14 गते आयोजना गर्न लागि परिषदले जनाएको छ। परिषदका अनुसार तीव्र शहरीकरणका कारण लोपुनमुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण कृषिप्रति युवा पुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको हो। महोत्सवको मुख्य उद्देश्य पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्दै पोखरा भ्रमण वर्षलाई सफल बनाउनु रहेको परिषदका अध्यक्ष तारानाथ पहाड़ीले जानकारी दिनुभएको छ। महोत्सवमा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरू राजु परियार, शिवहरि ढुंगाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जीसी लगायतको संगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। जग्गा अधिग्रहण भएको 5 दशकपछि पोखरा महानगरपालिकाको पृथ्वी चोकमा आधुनिक बस पार्क निर्माण प्रक्रिया अगाडि बढ़ाइएको छ। बस पार्क निर्माण अघि यही यहाँको अतिक्रमित जग्गा खाली गरिँदैछ। नगर विकास प्रतिष्ठान एसियाली विकास बैंक र पोखरा महानगरपालिकाको साझेदारीमा बस पार्क बनाउने योजना अघि बढ़ेको हो। सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्गको मिलन बिन्दु पृथ्वी चोकमा बस पार्कको जग्गा सुकुम्बासीको अतिक्रमण र पोखरा उपत्यका नगर विकास समितिले सट्टा भर्ना दिँदा 205 रोपानीबाट खुम्चिएर 26 रोपानीमा सीमित बनेको थियो। अहिले बस पार्कको उत्तरतर्फका घरटहरहरू हटाइएको छ भने बस पार्क भित्रको मध्यभागमा बनाइएका घरटहरा समेत भत्काएर जग्गा समाइएको छ। बस पार्कका लागि अधिग्रहण गरेपछि सट्टा भर्ना दिएको जग्गामा बनेको बस्तोला कम्प्लेक्स समेत खाली भइसकेको छ। बस पार्क भित्रका करिब 550 घरटहरा भत्काएर जग्गा समाइएको र करिब 500 सुकुम्बासीका घरटहरा बाँकी रहेको महानगरका प्रमुख धनराज आचार्यले बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। गएको हप्ता अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिकाले फेरि एकअर्कामाथि आक्रमण गरेका छन्। दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाएका समाचार संस्था रोयटर्सले जनाएको छ। हिजो इरानको विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखण्डहरूमा प्रत्याक्रमण गरिएको जनाएको छ। आफ्नो दक्षिणी तटमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा यो कदम चालिएको इरानको दावी रहेको छ। बहराइनले पनि इरानले आफ्नो देशमा ड्रोन आक्रमण गरेको भन्दै कड़ा निन्दा गरेको छ। यसअघि हिजो अमेरिकाले इरानका मिसाइल तथा ड्रोन स्थलहरू र समुद्री क्षेत्रका राडार केन्द्रहरूमा आक्रमण गरेको थियो। बिहिबार हर्मुज जलमार्गमा एक कार्गो जहाजमाथि भएको आक्रमणको जवाफमा यो कार्यवाही गरेको अमेरिकाको दावी रहेको छ। तनाव बढ़ेपछि हर्मुजमा अलपत्र परेका जहाजहरूको उद्धारमा खटिएको अन्तर्राष्ट्रिय समुद्री संगठन आईएमओले उद्धार कार्य स्थगित गरेको छ। अमेरिका र इरान बीच हर्मुज पूर्ण रूपमा खुला गर्ने र युरेनियम भण्डारणको विषयबारे वार्ता चलिरहेको छ। अन्तरिम सम्झौता अनुसार यी सबै मुद्दा 60 दिनभित्र टुंगाउनु पर्ने छ। यिनै खबरहरूसँगै ढोलबारे हाइलाइट्सको अन्त्यमा रहेको छ। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। चालू आर्थिक वर्षको खाता बन्द हुनु 12 दिन बाँकी हुँदा सरकारको पूँजीगत खर्च झण्डै 35% मात्रै, राजस्व संकलनमा लक्ष्यको 75% प्रगति हासिल। एमाले अध्यक्ष ओलीद्वारा मानव अधिकार आयोगसँग जेएनजी आन्दोलनको प्रतिवेदन माग राजनैतिक वैधानिकतासँगै अब पार्टी थप परिपक्व र जिम्मेवार भएर अगाडि बढ्ने रासपाका सभापति रवि लामिछानेको उद्घोष गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक गण्डकी प्रदेशको अर्थ तथा विकास समितिबाट पारित सागरमाथा आरोहण गर्नेलाई प्रोत्साहन स्वरूप 5,00,000 दिने म्याग्दी गाउँपालिकाको घोषणा सम्झौता उल्लंघन गरेको आरोप सहित इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण शुरू हवस् त यिनै खबरहरूसँगै बिहान 5 बजे सोझेको ढोरबाराई हाइलाइट सकिएको छ 7 बजेको थप समाचारको साथ पुनः हाम्रो भेट हुने नै छ तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: हजुर दान गरौ
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
6: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
4: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
7: फुटै खाए सारै मिठो पकाए त स्वाकै एक पाकेटले पेट भरि नि के हो भन पक्कै
8: यी यो हो बोनस चाल्छौ

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
4: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेर